0: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म, आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: Coffee ready.
2: Wow, thank you. You sound like a chisugandit banaucho. Mangaldeep scent 3-in-1 ka saath.
1: I love the scent.
2: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
1: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
4: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
8: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
1: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही, संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
0: भोटेकोशी बाढ़ीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
1: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जीत, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हीलचेयर रग्बी विकास प्रशिक्षण शुरू।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
1: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने, तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरे कै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाइ थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ्ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुधे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान संविधानले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा छ प्रदेशका मुख्यमन्त्री, सातै प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधिवक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
0: अब बड़ा दशैंको प्रसंग। नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घड़ा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाडीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैदिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको गोंगबो स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8,526 गाडीमा 52,827 यात्रु बाहिरिएका छन्। सोमबार 8,613 सवारी साधनमा 56,809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44,522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच यात्रुलाई बासी, सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाई को कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रीले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाडका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यानमा स्कब टाइपस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
3: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कड़ा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौं।
0: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुरकै लाली।
5: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्री पृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य 7 विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्री पृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राज्यपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राष्ट्रपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारले जिक के गर्नुभएको छ भने सांसद सुनाले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास साट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो खतिवडा, यसलाई फेरि सुन्नुहोला, सह महामन्त्रीको परिणाम आउन थाल्यो खतिवडा शिवाकोटी गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि 5 दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगत्तै शुरू भएको हो। हालसम्म सभापति उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सह महामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सह महामन्त्रीमा खुला दुई सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। विमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा विमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास विमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहितराज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13.25 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खर्बौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लरको शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम चार महिनादेखि बजेटमा भागबण्डाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 वटा छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले अमेरिकाले रूस र डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप्प प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूस डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग 2 हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनुभयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अमृत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग 2 अब एक जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगसिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन एण्ड किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्कोप टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: आएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ। नन्दा घरतीका छोरी तुलसा रावत,
3: मम्मीलाई चाहिँ 7 दिन जति ज्वरो आउने, हातखुट्टा कटकटी खाने हुन्थ्यो। दस बिरामा चाहिँ डाक्टरले धेरै डक्टर आउने भयो, चेकअप गर्नुभयो। बिरामीको अवस्था चाहिँ नाजुक छ, बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो। 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा।
2: नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँ घरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको छ। बागचौर नगरपालिका 11 की मीना खड्का,
4: गाह्रो भएपछि गाउँमा हामीले सुई औषधि प्रयोग गर्यौं।
2: विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुस्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पुरा बाहुला भएको कपडा वा प्यान्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल,
5: एकदमै सामान्य औषधि, सामान्य एन्टिबायोटिक भएर निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा, प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
2: 4,000 भन्दा बढीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, चोर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिन्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत,
6: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 68 स्वास्थ्य संस्थाबाट चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
2: संक्रमण र मृत्यु दर बढेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे,
7: हामीले दार्मा र कुमाक गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौँ र यो निरन्तर चलिरहनेछ।
2: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरती मगर, CIN रेडियो शारदा सल्यान।
8: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्को, पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी,
8: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दर थप्ने तयारी,
9: भोटिकोशी बाढ़ीपछि रसुवाका केही स्कूल ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट 1,000 भन्दा बढी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण,
8: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने EU दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
9: र ICC क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने।
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेतर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा दुईजना व्यक्ति छन्।

0: सफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 मा सम्पर्क गर्नुहोला। टिगापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर बजारका मासु पसलको अनुगमन, कतिपयको बिक्री स्थल अत्याधिक प्रदूषित भेटियो, मासु पसल सफा राख्न सुझाव। टीकापुर नगरपालिका नगर अनुदान शिक्षकको तलब वृद्धि हुँदा शिक्षकहरू खुशी। सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षको बहिष्कारका बीच बजेट पारित र आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत। अब खोज खबर विस्तारमा। टीकापुर बजारका मासु व्यवसायीको व्यवहार सुधार नभएको पाएको छ। टीकापुर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो। टीकापुर नगरपालिका 1 ब्लक नम्बर 14 स्थित रावल फ्रेस हाउसको बिक्री स्थल व्यवस्थित बनाए पनि खस्ती नालामाथि राखेर रौं खुइल्याउने गरेको पाएको छ। ब्लक नम्बर 14 मा रहेको सीताराम फ्रेस हाउसमा प्लास्टिक बालेर कुखुरा खुइल्याउने गरेको, भाडाहरू फोहोर रहेका र मासु बिक्रीका लागि कुनै मापदण्ड पूरा नभएको पाएको छ। खगोला रोड प्रशासन जाने बाटो नजिकै रहेको छोटेलाल माछा मासु पसलमा सरसफाई नरहेको, मासु पसलमा सुर्ती चुरोट लगायतका सामग्रीहरू बिक्री गरिरहेको, विक्रेताले आफू निरक्षर भएकाले मासु व्यवसाय सम्बन्धी कुनै जानकारी नभएको बताउनु भएको छ।
1: बाहिर काट्न जान्छौँ त अब टारा कहिले कहीँ मिल्छ, कहिले जोसीपुर मिल्छ, कहिले कहीँ मिल्छ। अब बाइक हिजोको हो त्यो, हिजो मैले 8 बजार गइकै बन्द गरेर दिनको 24 घण्टा चल्छु। अब 10-12 जना साथीहरू हुन्छ, सबै मिलेर काट्ने हो अनि भाग लगाउने हो ल्याउने।
0: ब्लक नम्बर 13 स्थित मासु पसलभित्रै डोरीको खाट बिस्तरा राखेको, किराना पसल राखिएको पाएको छ। यहाँ पसलको बाहिरी वातावरण पनि फोहोर देखिएको छ। मासुको शुद्धताका लागि स्वस्थ पशुपन्छी, सफा बसाला, मासु भण्डारणको मापदण्ड भए पनि टीकापुरका मासु व्यवसायीले लापरवाही गरेको पाएको छ। टाडा टाडाको गाउँमा काटिएका खसी बंगुरका मासु बोरामा बोकेर मोटरसाइकलमा टीकापुर बजारमा ल्याएर बेच्ने गरेको बताएका छन्। यसरी टाडाबाट ल्याउँदा मासु बिग्रिने, फोहोर मिसिने र उपभोक्तालाई त्यही बेच्ने गरेको पाएको छ। त्यस्तै कुखुरा ढुवानी पनि नमिलेको पाएको छ। कुनै पनि पशु पन्छीलाई मासुका लागि वध गर्नु अघि विश्राम दिनुपर्ने भए पनि कुखुरालाई उल्टो पारेर मोटरसाइकलमा झुण्ड्याएर जमीनमा चुच्चो ठोक्याउँदै ढुवानी गरेको पाएको छ। वध गर्न राखिएका कुखुराहरू सड़कमा राखिएको पाएको व्यवस्थित गर्न निर्देशन दिएको छ। उपभोक्ता लक्ष्मी प्रसाद चपाई जथाभावी मासु काट्ने र मासुजन्य पदार्थ फाल्ने गरेकाले वातावरण प्रदूषित भइरहेको बताउनुहुन्छ।
2: यिनीहरूलाई एक ठाउँ व्यवस्थित गरिदिनु पर्ने नगरपालिकाले, हामीले देखेको किनभने जताततै बजारमा हिँड्दाखेरि पनि कतै ठाउँमा नाक सुन्नुपर्ने देखिरहेको, जता गए पनि बजारमा

0: कुनै कुनै ठाउँमा हिँड्दाखेरि अब जस्तै यहाँनिर डस्टबिनको वरिपरि ठ्याक्क क्रस गर्ने समयमा यहीँ बनाइरहेको हुन्थ्यो, त्यहाँनिर त्यो फ्री बनाइरहेको थियो। म अस्ति नै यो जमराबारी लिइरहेको थिएँ, त्यो रायोमा मासु पसलको त्यो बाटोमा परेसन गरिरहेको थियो, यिनीहरूको एउटा व्यवस्थापन गरिदिएको हुनुपर्छ सबैलाई।
1: टिकापुर उद्योग वाणिज्य संघका सचिव प्रकाश शाह केही मासु पसलले लापरवाही गरेको र खानै नहुने खालको मासु बिक्री गरिरहेकाले व्यवसाय सञ्चालनकै मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न र लापरवाही नगर्न सुझाव दिनुहुन्छ।
2: मासुको पसल अनुमोल गर्दै गर्दा केही पसलहरू चाहिँ साह्रै भनै नमिल्ने अवस्थाको थियो भने चाहिँ धेरै जस्तो पसलहरू चाहिँ सुधारमुख नै देखिए। त्यसमा पनि अझै केही राम्रो गरिदिनु भन्ने सुझाव सहित अनुगमन जारी छ। त्यसमा चाहिँ म मासु व्यवसाय साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूले आफै नै सफा स्वस्थ हुने गरी मासु बिक्री वितरण गरिदिनु होला। तपाईँले सरसफाईमा ध्यान दिनुभयो भने तपाईँको कस्टमर नै बढ्ने हो। त्यो दिनमा तपाईँले सफा राखिदिनु भयो भने तपाईँले आफ्नो स्टोरदेखि लिएर कटिङदेखि लिएर होइन सबै चिजहरू सफा र सुगर राखिदिनु भयो भने कस्टमरहरू आउने तपाईँहरूकोमै नै हो।
1: पशु चिकित्सक नरबहादुर कार्की केही व्यवसायले बिक्री स्थल सुधार गर्दै गए पनि मापदण्ड अनुसार अझै धेरै गर्न बाँकी रहेकाले सुझाव दिएको बताउनुहुन्छ।
3: हामीले धेरै थरीका मासु पसलहरू हेर्यो, अब ती मासु पसलहरूमा कुनै ठाउँमा पनि अब एक गुणवत्ता अथवा एउटै मापदण्ड जो एउटा स्वच्छ मासु पसलमा अथवा मान्छेका लागि खान योग्य जुन स्वच्छ मासुहरू दिनका लागि उपभोक्ताको पनि हकितलाई हेर्ने हो भने खासै भने चाहिँ मासु पसलहरूमा एक गुणवत्ता कहिले पनि यो टिकापुर नगरपालिकाभित्र भएका मासु पसल रहेन। जस्तै मूल्यकै हिसाबले कहीँ 900 छ, कहीँ 1000 रुपियाँ छ, उही खसीको मासु हो। अनि अब विशेष गरी यो ब्रोइलर कुखुरा काट्ने ठाउँमा भनेको एकदमै फोहोर, त्यहाँ तिम्रो त अन्तिम चरणको अवस्था छ।
1: टिकापुर नगरपालिकाले बाल विकास शिक्षक र नगर अनुदान शिक्षकको तलब वृद्धि गरेको छ। नगर कार्यपालिकाको हिजो बसेको 71 बैठकले संघीय सरकारको निर्णय अनुसार नै बाल विकास शिक्षकको तलब 24,000 उपलब्ध गराउने निर्णय गरेको छ। यसका साथै नगर अनुदान शिक्षकको तलबमा समेत वृद्धि गर्ने निर्णय गरेको छ। नगर अनुदान शिक्षकको आधारभूत तह कक्षा 1-5 यसअघि 18,000 पाउँदै आएकोमा 28,000, कक्षा 6-8 शिक्षकहरूको 20,000 पाउँदै आएकोमा 30,000 तलब पुग्ने भएको छ। यस सम्बन्धी जानकारी दिँदै वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला,
4: खास गरी अहिले टिकापुर नगरपालिकाको अलिक महत्वपूर्ण विषय संघीय सरकारले बाल विकास र हाम्रो कार्यालय सहयोगी अनि कर्मचारीहरूको तलब पछिबाट भदौको निर्णयबाट 5,000 थप्या हुनाले अब हामीले जुन नगर अनुदान शिक्षकहरूलाई खुवाइपियाको सेवा सुविधा कम भयो उहाँहरूको बढी भएको हुनाले अब त्यसलाई हामीले मिलान गर्नुपर्ने स्थिति देखिया हुनाले आजको मिटिङमा
1: शिक्षकको तलब वृद्धि भएपछि शिक्षकहरू खुशी भएका छन्। नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष सूर्यदेवी भट्टराई लामो समयपछि आफूहरूका माग स्थानीय सरकारले पूरा गरेकोमा धन्यवाद दिनुहुन्छ।
5: पालिकाले नगर अनुदानको लामो समयसम्म नबढेको तलबलाई आज बढाएको छ, एकदमै खुसी लागेको छ। कोराजीमा 18,000 खाइराख्नु भएको थियो साथीहरू र निमागीकोले 20,000 खाइराख्नु भएको थियो। आज पालिकाले जे जस्तो रूपमा हामीलाई अलिक खुसी निर्णय गरी चित्त बुद्धो खालको निर्णय गरेको छ। टिकापुर नगरपालिका कार्यपालिकाका सदस्य र शिक्षा शाखा लगायत सम्पूर्ण हामीलाई सहयोग गर्ने सम्पूर्णलाई म नगर कमिटीको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट म धेरै धेरै धन्यवाद।
1: कार्यपालिका बैठकले शिक्षकको तलब वृद्धिसँगै 18 निर्णय गरेको छ। नगरपालिकाको दर रेट पनि स्वीकृत गरेको छ। बैठकले कर्मचारी तथा जनप्रतिनिधिलाई मासिक रूपमा दिइने पेट्रोल खर्च अब मासिक तलबसँगै खातामा पठाउने निर्णय समेत गरेको छ। यसका साथै रसुवा बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा 5,00,000 रकम जम्मा गर्ने निर्णय गरेको अध्यक्ष ठकुलाले बताउनुभयो।
4: त्यही अब कार्यविधिहरू अब यो हाम्रो नगद दर रेट पनि पास भएको थिएन, नगद दर रेट पनि हामीले पास गऱ्यौँ भनेर दुईवटा चाहिँ हाम्रो महत्वपूर्ण एजेन्डा थियो। हामीले पास नगर स्तरीय विपद व्यवस्थापन समितिले सिफारिस गरेका थियौँ 5,00,000 रुपियाँ अब प्रधानमन्त्री राहत कोषमा जमा गर्ने भनेर त्यसलाई हामीले कार्यपालिकाले आज अनुमोदन गरेर त्यो पठाउने कुरा भयो र बाँकी थप अब यहाँका जो रसुवाको भोटेकोसीको बाढीमा जुन परेका घर परिवारहरू छन् उहाँहरूको लागि हामीले स्थानीय सरकारको तर्फबाट इन्डिभिजुअल दिने सहयोगको कुरा चाहिँ अब सरकार अहिले तथ्याङ्क संकलन गर्ने काममा लागेको छ केन्द्रीय सरकार। त्यस पश्चात उहाँहरूको कति कार्यको पनि अब रोकिएको छ, अब यसलाई सायद एउटा मृत्यु दर्ता गर्ने बाटोसम्म पुग्ने जस्तो देखिएको छ। त्यो भएपछि हामीले स्थानीय सरकारको नमसा पर्ने कुराहरू अनुसार हामीले कुरा डिसिजन गरेर हामीले पनि खुवाउँछौँ र उहाँहरूलाई सुविधा दिन्छौँ।
1: देउवापक्षी कंग्रेसको 15 नियमित अधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर 1 को प्रदेश क ख र क्षेत्रीय अधिवेशन भएको छ। क्षेत्रीय अधिवेशनले क्षेत्रीय सभापतिमा धनञ्जय रिमाललाई चयन गरेको छ। यसै गरी कंग्रेस कैलाली क्षेत्र नम्बर 1 को प्रदेश ख को सभापतिमा ऋषि विकलाई पनि चयन गरेको छ। क्षेत्र नम्बर 1 का क्षेत्रीय सभापतिमा निर्वाचित रिमालसँग सहकर्मी दुर्गा देवकोटाले गर्नुभएको यो कुराकानी।
6: अब नेपाली कंग्रेसको नियमित विशेष महाधिवेशन पक्षधर भनेर चाहिँ जुन हाम्रो दुई चार अधिवेशन गर्यो, त्यसपछि हामी नियमित महाधिवेशन पक्षधर छौँ र हामीले के हो भने पार्टीलाई विधि र विधान प्रक्रियामा लैजानुपर्छ। नियमित महाधिवेशनबाट चाहिँ नेतृत्वलाई चाहिँ के हो भने पार्टीको नेतृत्वलाई चाहिँ नयाँ नेतृत्व छनौट गर्नुपर्छ र आवश्यक परेको बेला पार्टीका साथीहरू सबै एकजुट भएर हिँड्न पर्छ भन्ने खालको चाहिँ उद्देश्य लिएर हामी चाहिँ नियमित महाधिवेशनको पक्षमा लागेको हौँ। र अब पार्टी दुई भागमा विभाजन भएको होइन, पार्टी के हो भने पार्टीका केही व्यक्तिहरू कसैलाई चाँडो अगाडि पुग्नुहुन्थ्यो र कसैलाई हामी के हो भने विधि र प्रक्रिया पुर्याएर अगाडि बढ्न पर्छ भनेर हामी चाहिँ लाग्यौँ। हामी के हो भने त्यो कुरामा अडि बढ्यौँ र यसले गर्दा के हो भने समग्र कंग्रेसी जनहरू यो क्षेत्रवासी कंग्रेसी जनहरू के हो भने सबै हामीसँग चाहिँ अहिले साथमा हुनुहुन्छ। हामी के हो भने यो पार्टीलाई नियमित महाधिवेशनबाट चाहिँ नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ चाहिँ लाग्यौँ र अहिले थुप्रै साथीहरू जोडिने क्रम चाहिँ जारी छ। रह्यो कुरा पार्टीको चाहिँ मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा केही साथीहरू देखिन्छ, हामी नै कंग्रेस हौ भन्ने खालको चाहिँ साथीहरूको भ्रम पनि छ। त्यो नभएर के हो भने समग्र चाहिँ कंग्रेसको नेतृत्व यो क्षेत्रमा के हो भने हामी गर्नका लागि र हामी न्यायसंगत रूपमा चाहिँ अगाडि बढ्नका लागि तयार भएर यो नियमित महाधिवेशनमा लागेको कुरा चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ
7: कांग्रेसको जनतासँगको उपस्थिति पनि बाँकी अवस्थामा अब चाहिँ कसरी अगाडि बढ्नुहुन्छ?
6: पक्कै पनि अब कंग्रेसको स्थिति अहिले के हो भने दुईटा महाधिवेशनले पक्कै पनि जनतासँग प्रत्यक्ष हिजो साङ्गठनिक रूपमा हामी पनि कतै चुके तापनि अहिले विभिन्न साथीहरू आफ्नो चाहिँ संगठन निर्माणदेखि लगेर आफ्ना चाहिँ साङ्गठनिक गतिविधिहरूलाई चाहिँ तीव्रता दिएको देखिन्छ। अहिले जनतासँग प्रत्यक्ष सरकार राख्ने जनतासँग पुग्ने र फेरि कंग्रेसको पर्व नै महाधिवेशन भएको कारणले महाधिवेशनबाट नयाँ नेतृत्व आउने नयाँ चाहिँ वडा सभापतिदेखि केन्द्रीय सभापतिसम्म चाहिँ छनौट हुने प्रक्रिया हो। अब यसले गर्दा के हो भने जनतामा पनि के हो भने अब कंग्रेस नै एउटा आशा र भरोसाको केन्द्र बिन्दु हो, कंग्रेसतिर लाग्नुपर्छ भन्ने खालको एउटा जो जिम्मेवार नागरिक छन् समाजमा भएका उहाँहरूको चाहिँ धारणा छ र उहाँहरूले चाहिँ के हो भने अनुशासित तरिकाले महाधिवेशनलाई सफल बनाउन लागिराख्नु भएको छ। हरेक ठाउँ क्षेत्र तहबाट चाहिँ उहाँहरू चाहिँ सक्रिय रूपमा चाहिँ सहभागिता हुनुहुन्छ र त्यस कारण के हो भने हामी पनि अहिले जनतासँग प्रत्यक्ष जोडिएका छौँ। खास भन्नु भने यो क्षेत्रमा त हामीले नेतृत्वै नपाएको पनि धेरै लामो समय भइसक्यो, लगभग 32-33 वर्षै पुग्न थाल्यो। यही अवधिमा के हो भने हामीले महाधिवेशन मार्फत अब त्यहाँ आउने स्थानीय तहका निर्वाचनदेखि लगेर प्रदेश निर्वाचनमा कंग्रेसको नेतृत्व स्थापना गर्नुपर्छ र कंग्रेसलाई जीवन्त राख्न र कंग्रेस नै के हो भने जनजीविकाका सवालमा काम गर्छ भन्ने खालको चाहिँ एउटा चाहिँ नेतृत्व स्थापना गर्न चाहिँ हामी लागि पर्ने स्थापित गर्न चाहिँ हामी लागि पर्नेछौँ। र
1: खोज खबरमा टिकापुर नगर अनुदान शिक्षकको दशैं मिलन तथा शुभकामना आदान प्रदान लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।

0: アリさんです。
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 9848 5967 33 र 9851 18 82 46।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान डन्डीमाई मेडिकल स्टोर, ठकरोला रोड, टिकापुर, कैलाली।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, LN मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।
8: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टिकापुर नगर अनुदान शिक्षक समितिको आयोजनामा टिकापुरमा दशैं मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै टिकापुर नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद नेउपानेले टिकापुरमा रहेका नगर अनुदान शिक्षकहरूले खाइपाई आइरहेको पारिश्रमिकलाई कार्यपालिकाबाट बढ़ाउने निर्णय भएको र सो बढ़ेको तलब आगामी पुसमा हुने नगरसभाबाट पास गर्ने गरी निर्णय गरिने बताउनु भएको छ।
9: शिक्षा समितिले गरेको निर्णय भन्दा पनि सम्बोधन हुन सक्ने केही पारिश्रमिक चाहिँ वृद्धि भएको छ। हामीले 83-84 बजेटमा अनुमान अनुसारको स्रोतलाई निर्धारण गर्न नसकेको कारण र रातो किताबमा स्थानीय सरकारको वार्षिक योजना कार्यक्रममा त्यो रकमलाई एलोकेटेड गर्न नसकेको कारण अहिले केही समय हामीले हिउँदे सभासम्म पर्खिनुपर्ने अवस्था यहाँहरूलाई चाहिँ त्यो पर्छ र हिउँदे सभाबाट निर्णय भइसकेपछि साउनदेखि नै लागू हुने गरिकन नगरसभाका सम्पूर्ण सदस्यज्यूहरूलाई पनि त्यहाँ हामीले अनुरोध गर्नुपर्ने हुन्छ, त्यो यहाँहरूले सुविधा लिनुपर्ने अवस्था चाहिँ हाम्रो आर्थिक कारण अर्थ यो बजेटमा व्यवस्थापन नभएका कारणले केही समय यहाँहरूले धैर्य धारण गर्नुपर्ने स्थिति पनि छ।
8: वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुलाले शिक्षा पेसा भनेको एक जिम्मेवार पेशा भएको र हजारौं बालबालिकाको भविष्य शिक्षकको हातमा रहेकाले आफ्नो तर्फबाट शैक्षिक गुणस्तर कायम गर्न जिम्मेवार र इमान्दार भएर लाग्न आग्रह गर्नुभएको छ।
0: मैले यहाँहरूलाई अनुरोध गर्ने कुरा के हो भने हामी कर्तव्यबाट विमुख हुनु हुँदैन। हामीले कम सुविधा खाछौँ भनेर गैर जिम्मेवार काम हामीले गर्न मिल्दैन। फेरि शिक्षा क्षेत्र यस्तो महत्वपूर्ण कुरा हो, तपाईँले त के जिम्मा लिनुभएको छ भने ती बालबालिकाहरूको भोलिको भविष्य बनाउने कुरा। संसारमा तपाईँको भनाइ छ कि यदि कुनै देशलाई कमजोर गर्नु छ भने त्यो देशको शिक्षा प्रणालीलाई ध्वस्त गर्नुपर्छ भने शिक्षा त्यति महत्वपूर्ण कुरा हो शिक्षा क्षेत्र भनेको। अब यसलाई यहाँहरूले गम्भीर रूपमा आफ्नो इमान्दार रूपमा कर्तव्यनिष्ठ भएर काम गर्नुहुनेछ भन्ने हामी स्थानीय सरकारको तर्फबाट अपेक्षा गर्दछौँ। अहिले हामीमा शैक्षिक गुणस्तरको चुनौती छ। हामीले निजी विद्यालयसम्म प्रतिस्पर्धा गर्न सकेका छैनौँ। अभिभावकको विद्यार्थीको मोह संस्थागत निजी विद्यालयतिर केन्द्रित छ। यो परिस्थितिमा हामीलाई चुनौती चाहिँ छ।
8: कार्यक्रममा प्रमुख अतिथि तथा शिक्षा शाखा प्रमुख नरेश अवस्थेले प्रत्येक शिक्षकले आफ्नो विषयगत सिकाइ उपलब्धि वृद्धि गर्न लाग्नुपर्ने र कमजोर विद्यार्थीलाई पनि सिकाएर जान्ने बनाउने शिक्षकको दायित्व भएकाले नगरपालिकाले पनि गुणस्तरीय शिक्षाको अपेक्षा गरेको बताउनुभयो।
10: नगरपालिकाको माग छ हामीले हामी जुन कक्षामा जुन विषय पढाउँछौ त्यो बालबालिकालाई त्यो विद्यार्थीलाई त्यो विषयमा चाहिँ तपाईँहरूले एटलिस्ट त्यो विषयमा कति पर्सेन्ट ल्याएर बच्चा उत्तीर्ण हुन्छ त्यति पर्सेन्ट चाहिँ कम्तीमा सिकाउने प्रयास चाहिँ गर्नु पर्यो। यदि त्यो गर्न सक्नु भएन भने अब कार्य सम्पादनको आधारमा पनि टिचरको पेसा कन्टिन्यू हुने अथवा नहुने भनेर चाहिँ पालिकाले कार्यविधि ल्याउन सक्छ। त्यसैले बालबालिकाहरूमा शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरा अथवा बालबालिकाले सिक्नुपर्ने कुरा सिकाउने जुन कुरा छ 35% एटलिस्ट कम्तीमा बच्चाले सिक्नुपर्ने कुरा चाहिँ तपाईँहरूले एस्योर गर्न सक्नुपर्छ होइन, त्यो तपाईँहरूसँग च्यालेन्ज छ।
8: टिकापुर नगर अनुदान शिक्षक समितिका अध्यक्ष सूर्यदेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य जोगी रावल, शिक्षक महासंघका निवर्तमान अध्यक्ष रघुनाथ उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष हरिश अवस्थी, नेपाल शिक्षक संघका नगर उपाध्यक्ष रेशमा उपाध्याय लगायतले शुभकामना दिनुभएको थियो। सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको हिजोको बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित भएसँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ₹37.70 अर्ब बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि त्यसका प्रदेशसभाका बैठक प्रभावित हुँदै आएको थियो। बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिष्ट पार्टी बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउने सहमति भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। 37 अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा टीकापुर नगरपालिका वडा नम्बर 7 वैद्यमा कार्यक्रम भएको छ। विपद व्यवस्थापन समिति वैद्यको आयोजनामा भएको कार्यक्रममा सीमा सुरक्षा गुल्म खकरौलाका डीएसपी नन्दकिरोस किशोर महतो प्रमुख अतिथि रहनु भएको थियो। प्राक्टिकल एक्सन नेपाल र बी ग्रुपको सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नारायणपुरका सभापति धनसरी कोइराला, बी ग्रुपका कार्यक्रम संयोजक हेमन्त राज जोशी, टीकापुर नगरपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख चेत बहादुर बोहदा, आदर्श टोल विकास संस्थाका अध्यक्ष गोविन्द कोइराला, ओजुवाताल टोल विकास संस्थाका अध्यक्ष बलबहादुर गरान्जा, सामुदायिक विपद व्यवस्थापन नगर समितिका संयोजक बलबहादुर चौधरी, कर्णाली मावि शक्तिका शिक्षक राजकुमार चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रममा समुदाय स्तरीय विभिन्न समितिका प्रतिनिधिहरू सुदेव कोइराला, राजकुमार चौधरी, सम्झना चौधरी, गोमा धामी, चन्द्रबहादुर रोक्का, सुन्दर चौधरी लगायतले शुभका समुदायका असल अभ्यास र सिकाइबारे जानकारी दिनुभएको थियो। सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सामुदायिक प्रकोप व्यवस्थापन समितिका राष्ट्रिय सञ्जालका सुदूरपश्चिम अध्यक्ष तथा स्थानीय सामुदायिक व्यवस्थापन समितिका सचिव भोजराज ढुङ्गानाले गर्नुभएको थियो। कार्यक्रममा आगलागीबाट बस्ने उपायबारे पनि अभ्यास समेत गराएको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाँदी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाँदी पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
11: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
12: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
13: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
14: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
11: भनेदेखि सबै कुरा पाउने रहेछ।
15: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
16: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
17: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
15: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
19: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
18: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
19: महिनाको महिनावारी गडबडीको समस्या,
18: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
19: पेट सम्बन्धी सम्पूर्ण समस्या,
18: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
19: ईसीजी सेवा,
18: डिजिटल एक्सरे सेवा
19: र प्रयोगशाला ल्याब सेवा।
18: फोन नम्बर 98 4 84 27 359 र 98 48 42 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: फुका पिएर कभी पेन्सिल कभी झलै फटाका आज काकना हो काकना हो बाबा फिर उस बाटिन गतिलो ठाउँ से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई ठो कबू पेंसिल हेरा कई ठो कबू झोले फटा कई ठो बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से नानम
0: तो कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223373
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको सामुदायिक वनबाट उपभोक्ताहरूले विभिन्न किसिमका सेवाहरू लिने गरेका छन्। त्यसरी सेवा लिँदै गर्दा सामुदायिक वनको संरक्षण गर्नु पनि उपभोक्ताको दायित्व हुन आउँछ। आजको जनआवाजमा हामीले सामुदायिक वनको संरक्षणका लागि उपभोक्ताहरूको भूमिका कतिको हुन्छ भनी केही उपभोक्तालाई सोधेका छौं।
4: मेरो नाम सुमन देवी सुना घर गाजीपुर वन जंगल राम्रो बनाउनका लागि उपभोक्ताले पनि चासो दिनु पर्यो। यहाँभित्र बसेका अरू कार्य समितिका अब अध्यक्ष सदस्यले वन चलाउनु भन्दा पनि उपभोक्ताले चलाउनु पर्ने हो। उपभोक्ताले धेरै चासो दिया भए त अलि जहाँ जहाँ कमी कमजोरी छ त्यहाँ अलि सुधार गरेर पनि जानु सजिलो हुन्थ्यो। सार्वजनिक हो कसैको यो निजी त होइन नि त।
5: मेरो नाम सीताराम चौधरी टिकापुर नगरपालिका वार्ड नम्बर 1 बनगाउँ दक्षिण पूर्व हो। अब नेचर नै हो हाम्रो उपभोक्ताहरूको चाहिएको बेलामा सम्झिने अनि अरू वन जोगाउनु पर्छ र सबैलाई वन चाहिन्छ भन्ने विभिन्न यो चेतना मूलक कार्यक्रम गाउँ गाउँ टोल टोलमा सम्झाउनु पर्यो।
6: मेरो नाम प्रति परियार सामुदायिकमा अब हरेक चिज जीविकोपार्जन भयो अन्य यस्तो कार्यक्रम गरेर उपभोक्ताहरूलाई अलिकति सहुलियत अथवा यताउति सहज वातावरण बनाइदिएपछि अनि उपभोक्ता समुदायको हितको लागि गर्छन्।
7: मेरो नाम शिवराज बुढामगर कलिहारा दौलपुर। यो सामुदायिक वनको अवस्था बोट बिरुवाहरू चाहिने कम हुँदै गएका छन्। लगाउने कार्यक्रमहरू चाहिने कमी भइराखेका छन् र बिस्तारै अब पहिला भन्दा त्यस्तो किसिमको छैन भन्नु बोट बिरुवाहरू जस्तै अब सिसम भए अरू अरू बोट बिरुवाहरू चाहिने फेरि लगाउने गरेको भए हुन्थ्यो। यहाँ त बढी यस्ता बोट बिरुवा त छन् तर भिलोर अनि अरू जामुन यस्ता किसिमका चाहिने र कुरी झारहरू बढी जस्तो झारै छ। यसमा झारले गर्दाखेरि अब हेर्दाखेरि जङ्गल देखिन्छ त्यतिको छैन।
8: मेरो नाम खडान जोशी टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साईपुर। सामुदायिक वनको अवस्था भन्दाखेरि अब खासै ठिकै छ भनौँ अब ठिकै छ। सबैको उपभोक्ताहरूको चित्त बुझाउन त सक्दैन कसैले पनि सक्दैन र अब ठिकै छ। लगभग अब उपभोक्ताले पनि के गरिदिन्छन् भने अनि घाँस काट्दा तल रुखका माथि नकाटेर तल काट्ने एउटा त्यो गलत छ। हामी उपभोक्तामा नबुझेर भोलि हामीलाई चाहिने हो यो हाम्रो वन हो हामीले बचाउनु पर्छ यदि चाहिँ वातावरणमा राम्रो हामीलाई घाँस दाउरा पाउँछ भन्ने त्यो चाहिँ बुझाइ छैन सबैको भनौँ न अब सबैले बुझा छैनन् र वन हामीलाई नभई नहुने प्रकारले वन चाहिँ बचाउनु पर्छ भन्ने मेरो मान्यता हो।
3: अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। अल अमिरत क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमै अलर्ट भयो। लीग दुईको शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन भने शीर्ष छ भित्र रहनुपर्ने हुन्छ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर बजारका मासु पसलको अनुगमन कतिपयको बिक्री स्थल अत्याधिक प्रदूषित भेटियो मासु पसल सफा राख्न सुझाव। टिकापुर नगरपालिकाका नगर अनुदान शिक्षकको तलब वृद्धि हुँदा शिक्षकहरू खुशी। सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षको बहिष्कारका बीच बजेट पारित र आईसीसी विश्वकप क्रिकेट लीग 2 मा नेपालको लगातार दोस्रो। हौस त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र सबिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका कार्यक्रम सुन्दै गर्नुहोला। नमस्कार।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडहुवा, ओकछुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
2: श्रोताप्रिय नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 28 गते बुधबार, तदनुसार अक्टोबर 14 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि उनीहरूको लागि पारिवारिक मनमुटाव सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा दिवा खाजा गर्नबाट राम्रो फाइदा हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि व्यापार व्यवसायमा लाभ मिल्नेछ। अगाडि बनाएको योजनाहरू प्रारम्भ हुनेछन्। मिथुन राशि हुनेहरूको लागि कार्यक्षेत्रमा आकस्मिक लाभले मन प्रसन्न रहनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कर्कट राशि हुनेहरूको लागि साझेदारी व्यापारमा नयाँ काम हात लागि पर्ला। जीवनसाथीको नोकरीमा पदोन्नति हुनेछ। सिंह राशि हुनेहरूको लागि कार्यक्षेत्रमा लाभ मिल्नेछ। राजनीतिक नेतृत्व गर्ने क्षमता बढ्नेछ। कन्या राशि हुनेहरूको लागि व्यापार व्यवसायमा गलत कुरामा विश्वास राख्दा हानि हुन सक्छ। विद्यार्थीहरूलाई पठन पाठनमा सफलता मिल्नेछ। तुला राशि हुनेहरूको लागि विश्वासको पात्रबाट धोका मिल्न सक्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। वृश्चिक राशि हुनेहरूको लागि नयाँ नोकरीको खोजीमा सफलता मिल्नेछ। पारिवारिक खर्चमा वृद्धिले मन अशान्त रहनेछ। धनुराशि हुनेहरूको लागि सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा सरम अनुरूप सफलता मिल्नेछ। मकर राशि हुनेहरूको लागि नयाँ कामले गर्दा दिनचर्यामा बदलावको हुन सक्ला। साहस र उत्साहमा वृद्धि हुनेछ। कुम्भ राशि हुनेहरूको लागि मन अशान्त रहनेछ। कार्यक्षेत्रमा सोचे अनुसार कार्य नहोला। र अन्त्यमा मीन राशि हुनेहरूको लागि उच्च पदस्थ अधिकारीहरूको सहयोग र सरकारी वा प्रशासनिक मामलाहरूको लागि समय अनुकूल रहेको छ। नयाँ नोकरीलाई लिएर इन्टरभ्यूको लागि दिएको दिन राम्रो रहेको छ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: सो त्यसकारणपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमिठ, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे लोकदोहोरी गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर सँगसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: विजयादशमी तथा शुभ दीपावली 2082 पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
6: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट, कोट, प्यान्ट, नेपाली दौरा सुरुवाल, सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट, प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
5: सञ्चालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टीकापुर। फोन नम्बर 9855353333 र 9843823475।
7: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
8: बाजेको खाजा घर टीकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय। सम्पर्क नम्बर 9842251373।
9: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
10: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड्न छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
9: एक घर एक बिरुवा रोपौं।
11: सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40598 सम्पर्क गरौं।
10: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
12: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
14: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70483।
15: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमङ्ग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उत्पा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ।
16: साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, सञ्चालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97-47-82-73।
17: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभा हालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली, सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।
18: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली। संचालक नारायण तिमी सैना, सम्पर्क नम्बर 97-62-48-36-44।
14: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
19: छाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर कैलाली, सञ्चालक ध्रुव सुनार।
14: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
17: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
14: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जीवन साइकल स्टोर टिकापुरमा बाल बालिकादेखि वृद्धसम्मका लागि उपयुक्त विभिन्न डिजाइनका आकर्षक साइकलहरू, साइकलका पार्ट पुर्जा पाइनुका साथै मर्मर सम्भारको सुविधा उपलब्ध छ। गुणस्तरीय सामान, पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मर गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
20: सञ्चालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन, सम्पर्क नम्बर 9810-61-53-30।
21: पढाइ छुट्यो साथी छुटे सबै छुट्दै।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595। विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक, क्याम्पस रोड। संचालक मदन राज न्युपाने। सम्पर्क नम्बर 9848 49 97 94।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सालमा ब्रेन र विद्या मन्दिर मावि टिकापुरबाट 4 GPA ल्याएर नेपाल टप गर्नु भएको छ। आज हामी उहाँसँग पढाइका सवालमा कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद छ सबभन्दा पहिला यसरी बोल्ने मौका दिनुभयो, एकदमै खुसी लाग्यो, धन्यवाद छ।
0: हेमन्तजी, तपाईँ नेपाल टप गर्नुभएको छ होइन, सुदूरपश्चिम त्यो भित्र पनि टिकापुर क्षेत्रबाट नेपालभरि नै सबैभन्दा हायेस्ट नम्बर ल्याएर चाहिँ नेपाल टप गर्नु भएको छ, यहाँलाई बधाई छ।
1: एकदमै धन्यवाद छ।
0: जस्तो पढाइको सवालमा पढ्ने र सिक्ने कुरा छ नि, कति फरक छ एउटा?
1: यो विषयमा मेरो एउटा एकदमै बेग्लै विचार छ। सबभन्दा पहिला अब अहिलेको जुन परिप्रेक्ष्य चलिरहेको छ, यो पढ्ने विषय र सिक्ने विषय धेरै नै फरक छ। मेरो विचारमा पढाइ भनेको अहिले हामीले बुझिराखेको र गरिराखेको काम भनेको अहिले विद्यार्थीहरूले पढ्नु भने रट्ने विषय सम्झिन्छन्, जो बिल्कुलै गलत हो। तर सिक्ने भनेको मान्छेसँग स्किल हुनुपर्छ, नलेज त हुन्छ नि, स्किललाई बढी फोकस गरिन्छ भने त्यो सिकाइ हुन्छ। मेरो विचारमा यति नै।
0: तपाईँ पढ्ने शैली चाहिँ के हो, कसरी पढ्नुहुन्छ नि?
1: अब शैलीको कुरा गर्नुहुन्छ भने सबभन्दा पहिला मेरो विचारमा चाहिँ विद्यार्थीले पढ्ने भन्ने कुरा भनेको आफ्नो दिमागमा आयाम सिर्जना गर्नुपर्छ। जस्तै मैले कुनै पनि टपिक पढिरहेको छु भन्नुको मतलब त्यो विषयसँग सम्बन्धित बहुआयामिक ज्ञान हुनुपर्छ। त्यो विषयको प्रत्येक आयामलाई केलाउन सक्ने यदि सिप छ, कला छ भने त्यो पढाइ हो। मेरो विचारमा यदि मान्छेसँग मानौ कुनै पनि विषय छ, त्यो विषय के हो, कसरी हो, किन आयो, कहाँबाट आयो, त्यसको इतिहास के छ, त्यो सबै जानेको छ भने एक तरिकाले त्यो सिप त्यसलाई प्रदर्शन गर्न सक्ने क्षमता पढाइ हो र त्यो नै सिकाइ हो एउटा प्रकारको।
0: तपाईँ आफू चाहिँ कसरी पढ्नुहुन्छ?
1: मैले पढ्ने तरिका भनेको सबभन्दा पहिला अब इक्जाम ओरिएन्टेड भएर पढ्नुपर्छ भन्ने एउटा बेग्लै तरिका हो, तर मैले सिक्छु कसरी भन्ने कुरा बेग्लै तरिका हो। इक्जामको तयारी कसरी गर्ने भन्नुहुन्छ भने एउटा मेजर पक्ष भनेको पढ्ने भनेको एकदमै गहिरिएर पढ्नुपर्छ भन्नुको मतलब के हो भन्नुहुन्छ भने कुनै पनि टपिकलाई उठाउनुपर्छ, त्यसलाई 5 प्रश्नले घेर्नुपर्छ। पहिला सुरुमा त किताब खोलेर पढ्ने होइन, आफैले सोच्नुपर्छ। जस्तै जुनसुकै टपिक होस्, जस्तोसुकै विषय होस्, त्यसलाई पहिला आफूले सोच्नुपर्छ क्या। जस्तै मैले आज मानव इकोनोमिक्स पढ्दैछु, इकोनोमिक्सको अब सब्जेक्टकै बारेमा बुझौँ न होइन, विद्यार्थीले अगाडि किताबको पान्ना पल्टाउनुभन्दा अगाडि सोच्नुपर्छ क्या, इकोनोमिक्स के होला त, मैले अझसम्म बुझेको के छु, त्यसलाई एकचोटि चिन्तन गरौँ, आफैले सोचौँ, आफ्नो धारणा राखौँ न त, मैले के बुझेको छु अथवा मैले देखेको कुरा के छु हो, त्यो कुरालाई पहिला सुरुमा सोचौँ, आफूले बुझेको के, कसरी, किन भन्ने कुरालाई एक्सप्रेसन गरौँ। त्यो भइसकेपछि अनि बल्ल किताब खोलौँ, मैले बुझेको कुरा र रियालिटी के रहेछ त्यो हेरौँ। अब किताबले मात्र मान्छेलाई पढ्ने कुरामा पुग्दैन। अहिलेको समय भनेको टेक्नोलोजीले भरिएको समय छ, एआईको हेल्प लग्नुहोस्, टिचरको हेल्प लग्नुहोस् र सब्जेक्टप्रति क्युरियस भएर पढ्नुहोस्, बढीभन्दा बढी नलेज गेन गर्नुहोस्, त्यो नै हो। र इक्जामको लागि तयारी गर्ने के भन्नुहुन्छ भने सबभन्दा पहिला लेखाइ गर्नुहोस्, म त त्यही नै भन्छु, किनभने लेख्नुभयो भने तपाईँले छिटो पढ्न सक्नुहुन्छ, छिटो याद गर्न सक्नुहुन्छ, इक्जाममा नम्बर ल्याउन सजिलो हुन्छ तपाईँलाई, लेखेर पढ्ने बानी गराउनुहोस्। दोस्रो कुरा भनेको निरन्तरता हुनुपर्छ, कन्सिस्टेन्सी एकदमै महत्वपूर्ण हुन्छ। मेरो त यति नै हो, यो भयो भने सायद अब ठिकठाक राम्रो नम्बर आउँछ, सोचेको जस्तो नम्बर आउँछ।
0: यो तपाईँले चाहिँ नेपाल टप हुने गरी पढ्दा कति टाइम दिनुभएको छ? जनरली राम्रो अङ्क ल्याउनको लागि कति समय दिनुपर्छ?
1: अब समय यति नै दिनुपर्छ भन्दा पनि विद्यार्थीको क्षमतामा भर पर्ने हो है। अब कसैले दिनमा 5 दिन सक्छ, कसैले 8 दिन सक्छ, कसैले इक्जाम आएको समयमा मात्रै धेरै समय दिन्छु, अरू समय धेरै दिन्न भन्न सक्छ, त्यो अब विद्यार्थीको आफ्नो तरिका हो। तर मेरो सवालमा कुरा गर्नुहुन्छ भने दैनिक केही नभए पनि 2-3 पढ्नुहोस्, आफ्नो मन लगाएर पढ्नुहोस् होइन। अब मन नलागि पढ्ने एउटा मैले देखिरहेको छु मेरै साथीहरू अथवा चाहिँ मेरै ब्याचका विद्यार्थीहरूलाई म देखिरहन्छु, जस्तै कसरी पढ्छौ हामीलाई त मन लाग्दैन भन्नुहुन्छ होइन। त्यो मन, अब मन भन्ने कुरा आफ्नो हो, आफैले कन्ट्रोल गर्नुपर्ने कुरा हो। त्यो भएर धेरै बड म भन्दिनँ, कसैलाई पनि भन्दिनँ, म आफ्नो साथीहरूलाई पनि भन्दिनँ अथवा जोसुकै हुनुहुन्छ, म कसैलाई पनि धेरै नै पढ्नुपर्छ, दिनको 14-12 नै पढ्नुपर्छ म भन्दिनँ। एकदमै कन्सिस्टेन्ट भएर पढ्नुहोस्, दिनमा मन लागेको दिन 5 पढ्नुहोस्, मन लागेको दिन 8 पढ्नुहोस्, तर केही नभए पनि दिनको 2-3 कति हुन्छ मन लगाएर पढ्नुहोस्।
0: निरन्तरता,
1: एकदमै निरन्तरता हुनुपर्छ।
0: सामान्यतया क्लास फर्स्टले अथवा राम्रो विद्यार्थीले आफ्नो तरिका चाहिँ अरूलाई सेयर गर्दैन हुन्छन् होइन, आफूले चाहिँ पढ्ने स्टाइल चाहिँ अरूलाई चाहिँ भनिरहेको होइन भन्ने खालको छ, तपाईँको के छ?
1: होइन, त्यस्तो त

0: मलाई मेरो त्यस्तो केही सिक्रेट भन्ने हुँदैन, मैले सबैलाई सेयर गरेर हुन्छु, सबैलाई सिकाइरह हुन्छु. इनफ्याक्ट मलाई त के लाग्छ भने जस्तै मेरो क्लासमा अलिक म अब बेटर हुनुको कारण भनेको अरूले मलाई धेरै नै सोध्थे र मैले धेरै नै बुझाइदिन्थेँ अरूलाई. अब यहाँ म चाहिँ के भन्छु भने पढ्ने भनेको आफूले पढ्ने भन्दा पनि आफैले पढाउने र अरूलाई पढाउने तरिका गर्नुभयो भने चाहिँ बढी सिक्न सकिन्छ भन्छु. त्यो भएर मेरो विचारमा चाहिँ यो सेक्रेट हुन्छ, सेक्रेट राखिनुपर्छ जस्तो मलाई लाग्दैन र मेरो छँदा पनि छैन जस्तो कि
1: शिक्षकहरूसँग सब्जेक्ट टिचर हुनुहुन्छ उहाँहरूसँग इन्ट्रेक्सन कति आवश्यक छ, कति हुनुहुन्छ
0: त्यो चाहिँ एकदमै हुनुपर्छ. जस्तै म चाहिँ के भन्छु विद्यार्थीको विशेषता भनेको नै क्युरियस हुनुपर्छ. जबसम्म विद्यार्थी आफै क्युरियस हुँदैन, आफै इच्छुक हुँदैन, तबसम्म केही पनि हुँदैन. र क्युरियोसिटी इन्टरेक्सन गर्ने काम नै टिचरसँग हो. टिचरसँग बढीभन्दा बढी समय बिताउनुपर्छ, उहाँहरूबाट सिक्ने नै टिचरबाट हो नि त. हामीले अब शिक्षाको एउटा माध्यम नै गुरु हुनुहुन्छ, गुरु भएन भने त शिक्षा भन्ने कुरा सम्भव हुँदैन. त्यो भएर टिचरसँग बढीभन्दा बढी सहकार्य गर्नुपर्छ, प्रश्नहरू सोधिराख्नुपर्छ, क्युरियस भइराख्नुपर्छ.
1: कस्तो छ साथीभाइ शिक्षकहरूको प्रतिक्रिया?
0: सबैले एकदमै राम्रो बधाई छ भन्नुहुन्छ. जे होस् अब म अब पहिलेदेखि नै राम्रो विद्यार्थी थिएँ, सबैप्रति सबैले आशा गर्नुभएको थियो. अब जे होस् रिजल्ट राम्रो नै आएको छ. अब मैले अब यो रिजल्ट पाउन अलिक कुर्नु पर्यो, रिजेकिङबाट मेरो इम्प्रुभमेन्ट भएको छ. जे होस् लामो समय लाग्यो तर पनि मैले गरेको
1: कुरा बिग्रेको थियो.
0: हजुर, सुरुमा मेरो खासमा के भएको थियो भन्नुहुन्छ भने मेरो सुरुमा जीपीए 3.88 आएको थियो. मलाई विश्वासै नलाग्ने जीपीए आइदिएको थियो अनि मैले चाहिँ रिटोटलिङ गरेँ. रिटोटलिङ गरिसकेपछि 3.94 पुग्यो अनि मलाई अझै पनि सेटिस्फेक्सन भएन, होइन जस्तो लाग्यो. फेरि मैले रिसिकिङ गरेँ अनि मेरो चाहिँ 4 GPA नै पुग्यो.
1: आफैले मेहनत गर्नुभएको
0: एकदम हो. अब आफ्नो गरेको कुरा त प्राप्त गर्नुपर्छ जस्तो लाग्छ मलाई. जे होस् आत्मविश्वास थियो, अब रिजल्ट पनि राम्रै आयो भनौँ.
1: हजुर, जस्तो हेमन्तजी यो अब पछिल्लो समय विद्यार्थीहरू मोबाइलसँग बढी चाहिँ क्लोज भए होइन नजिक भए भन्ने पनि छ. वास्तवमा एउटा प्राविधिक एउटा विषय पनि हो, प्रविधि पनि हो त्यो, होइन प्रविधि आवश्यक पनि छ. तर मोबाइलको युज भन्दा पनि मिसयुज चाहिँ बढी भएको देखिन्छ होइन. यो मोबाइललाई सही तरिकाले युज गर्नका लागि कुन चाहिँ उपाय अथवा के गर्न पर्ला?
0: अब अहिलेको ट्रेन्ड हेर्नुहुन्छ भने मोबाइलको सदुपयोगभन्दा दुरुपयोग एकदमै धेरै देखिरहेको छु मैले. विशेष गरी अहिलेको समयमा जो हाम्रो एजका मान्छेहरू छन् स्पेसल्ली 15 to 18 उनीहरू चाहिँ मोबाइलसँग अलिक बढी नै हुन्छ. त्यसमा पनि डम्ब स्क्रोलिङ के अरे स्क्रोलिङ भन्छौँ नि हामीहरू होइन, बिना काममा मोबाइलहरूलाई चलाइराख्ने. जस्तै स्पेसली फेसबुकहरू धेरै नै चलाउने, टिकटकहरू धेरै चलाउने, अनावश्यक हेरिदिने क्या, मन लागे पनि नलागे पनि मोबाइललाई बढी नै चलाइदिने एउटा जुन एउटा त्यो क्रम चलिरहेको छ, अहिले ट्रेन्ड नै छ होइन. त्यो चाहिँ एकदमै नराम्रो हो र विद्यार्थीको जीवनमा यस्तो आउँछ. सबैले फेस गर्ने कुरा हो यो. जो स्पेसली पढाइसँग रिलेटेड भयो भने बढी नै डिस्ट्र्याक्सन हुन्छन् विद्यार्थीहरू. अब यसलाई कन्ट्रोल कसरी गर्ने भन्नुहुन्छ भने मेरो सवालमा चाहिँ सबभन्दा पहिला त सक्नुहुन्छ भने अब सानै उमेरमा चाहिँ फेसबुक अकाउन्टहरू नबनाउने गरिदिनुहोस् है. प्यारेन्टले यो कुरामा ध्यान दिनुपर्छ. फेसबुक अकाउन्ट बनाइदिने, त्यसपछिदेखि लिएर के अरे हाम्रो टिकटक अकाउन्टहरू बनाउने, अनावश्यक भिडियोहरू बनाउने भन्ने कुरा चाहिँ छोड दिनुहोस् यो कुरा. यसले चाहिँ डिस्ट्र्याक्सनलाई बचाउँछ सानो उमेरमा. अब एउटा उमेर गेन गरिसकेपछि चाहिँ प्यारेन्टले कस्तो गरिदिनुपर्छ भन्नुहुन्छ भने घरमा यस्तो वातावरण क्रिएट गर्नुहोस् जसले गर्दा मोबाइल चलाउन नै कम होस् क्या. अब विद्यार्थीले आफैले भन्दा बढी प्यारेन्टले यसमा ध्यान दिनुपर्छ. किनभने अहिले सानै उमेरमा बच्चा बच्चाको हातमा मोबाइल दिइन्छ. सबभन्दा समस्या त हामी उमेरको उसले त कन्ट्रोल आफैलाई गर्छ नै, तर त्योभन्दा पनि सानो बालबालिकाको हातमा मोबाइल दिन्छ, खाना खाँदाखेरि मोबाइल दिन्छ, अनि त्यसैले त हो नि बिगार्ने है. अरूको हातमा मोबाइल देख्यो भने हामीलाई पनि चलाउने मन लाग्छ. सिम्पल कुरा हो त्यो. अब पढ्ने विद्यार्थीको घरमा त झन् आमा बुवाले सकेसम्म आफैले पनि मोबाइलबाट टाढा हुनुपर्छ हो. त्यसरी चाहिँ अब विद्यार्थीको हकमा आफैले के गर्ने भन्नुहुन्छ भने तपाईँलाई एकदमै गाह्रो नै हुन्छ मोबाइल चलाउन मन लागिहाल्छ भन्नुहुन्छ भने सबभन्दा पहिला त्यहाँभित्र पनि कन्ट्रोल हुन्छ, टाइमर लगाउन सक्नुहुन्छ है. अनि होइन आफूले अठोट गर्नुपर्छ, सङ्कल्प गर्नुपर्छ, आज म 15 मिनट 20 मिनट भन्दा धेरै मोबाइल चलाउँदिन, त्यो कुरा हुनसक्छ. होइन भने यदि तपाईँले रुटिन बनाएर पढ्छु भन्नुभयो भने रुटिनमा फलो गर्नुभयो भने तपाईँलाई त्यस्तो क्रेभिङ केही पनि आउँदैन मोबाइल पढ्ने. यसलाई चाहिँ कन्ट्रोल गर्नै पर्छ.
1: हेमन्तले कति गर्नुहुन्छ मोबाइल, कति हेर्नुहुन्छ तपाईँले?
0: छैन, अब मोबाइल हेर्ने त गरिन्छ. अब धेरैमा अब 2 घन्टा 3 घन्टा यस्तै दिनको 2-3 घन्टा अब स्क्रिन टाइम
1: रिलेटेड.
0: हजुर, family related. अब पढाई त पढाईको लागि त मोबाइल युज गर्नै पर्छ. अब अहिलेको जमाना नै मोबाइलमा छ, त्यही भएर अब अरू कुरा छोडेर दुई तिन घन्टा यसो लगाउँदा केही पनि फरक पर्दैन मलाई त्यस्तो लाग्छ.
1: तर चाहिँ पढाइलाई
0: निरन्तरता दिनै पर्छ.
1: हेमन्तजी, जस्तो अब धेरैको सानै हुँदा पनि म यो बन्ने त्यो बन्ने भन्ने खालका विभिन्न एउटा उद्देश्यहरू हुन्छ, होइन, आफ्नो एम हुन्छ. अब नेपाल टप गर्दै गर्दा हेमन्तजीको चाहिँ उद्देश्य के छ?
0: अब अहिले चाहिँ अब मेरो सानैदेखि इच्छा भनेको मैले यतै वीरेन्द्र स्कुलमा मैले 4GPA 10 पनि ल्याएको थिएँ, एसएमा पनि 4GPA आएको थियो मेरो. मैले यतै म्यानेजमेन्ट चुज गरेँ किनभने मलाई चाहिँ सानैदेखि सिए भन्ने इच्छा थियो है. अब अहिले म सिएको अध्ययनमा छु. अब अहिलेसम्मको लक्ष्य सिए पास गर्ने छ, होइन. अब खासमा लक्ष्यको कुरा गर्नुहुन्छ भने लक्ष्य यही नै हो भन्ने मेरो विचारमा चाहिँ छैन. लक्ष्य भनेको लेयर बाई लेयर हुन्छ. पहिलो कुरा लक्ष्य एससीमा 4GPA ल्याउनु थियो, त्यो भयो. सेकेन्ड चोटि प्लस टूमा 4GPA ल्याउनु थियो, त्यो पनि भयो. अब सिए भन्ने लक्ष्य छ. अब सिए भन्दै गर्दा नयाँ लक्ष्य छ. अब भनौँ लेयर बाई लेयर आउने कुरा हो त्यो. लक्ष्य त अब अल्टिमेटली त्यही नै हो भनौँ. अहिलेलाई त सिए भन्ने प्रक्रियामा छु म.
1: हेमन्तजीलाई कति भन्यो उमेर, कति एज तपाईँको?
0: एज अहिले म 18+.
1: 18+
0: हजुर.
1: 18+ कक्षा 12 टप्नु भयो नेपालभरि.
0: हजुर.
1: कस्तो फिल हुँदैछ?
0: एकदमै खुसी छु. जे होस् अब मेहनत गरेको थिएँ, मेहनतको फल पाएँ जस्तो लाग्छ. अनि अब जे होस् घर परिवार शिक्षकहरूले एकदमै शुभकामना दिनुहुन्छ, होइन, खुसी हुनुहुन्छ. त्यो उहाँहरूको खुसी नै मेरो लागि एउटा सन्तुष्टि हो भन्छु म त.
1: अब धेरैलाई यस्तो टिकामा चाहिँ पढाइ हुँदैन, यहाँ चाहिँ राम्रो छैन, काठमाडौँ जानुपर्छ अथवा पोखरा जानुपर्छ अथवा बाहिर जानुपर्छ, जुन खालको सोचाइ छ, होइन, यसले पनि एक खालको चाहिँ मोटिभेसन गरेको छ, एउटा उदाहरण चाहिँ दिएको छ, होइन. त्यो समय हेर्दाखेरि टिकापुरको शिक्षाको क्षेत्र अथवा शिक्षा टिकापुरको लाई शैक्षिक हब बनाउनका लागि कसरी चाहिँ अगाडि बढ्नु पर्ला, के गर्न जरुरी सोच लाग्छ?
0: अब मैले बुझेको कुरा के हो त भन्दाखेरिमा, अब म पहिला सुरुमा मेरो हिस्ट्रीमा जान चाहन्छु है. म टिकापुरमा चाहिँ करिब करिब 4 कक्षादेखि पढेको हुँ. 2074 सालदेखि लगभग मैले 2082 सालसम्म यहीँ बिताएँ भनौँ, होइन. अब मलाई चाहिँ मैले एससीमा राम्रो जिपिए ल्याएँ है. मलाई धेरै मान्छेले भन्नुभयो बाहिर जान सकिन्छ, बाहिर जाऊ, तिमीलाई राम्रो वातावरण मिल्छ, बाहिर गयो भने प्रगति गर्न सक्छौ भन्नुभयो. तर मलाई चाहिँ यस्तो लागेन कि टिकापुरमा केही कमी छ जस्तो लाग्दैन, लागेन, होइन. अब लागेन र मैले जे होस् यहीँ बसेर पनि केही गर्न सकिन्छ भनेर मैले प्लस टू यतै जोइन गरेँ, त्यो वीरेन्द्र स्कुलमा जोइन गरेँ. र मलाई जे होस् यस्तो प्लेटफर्म त मिल्यो, कमसेकम मैले आफ्नो क्षमता प्रदर्शन गर्न सकेँ. यसको मतलब यहाँको व्यवस्था यहाँको अवस्थाले चाहिँ समस्या गर्दैन जस्तो मलाई लाग्छ. तर समस्या कहाँनिर हुनसक्छ भन्नुहुन्छ भने, जस्तै शिक्षाको क्षेत्रमा अब राम्रो पक्ष र नराम्रो पक्ष त सबैतर्फ हुन्छ, होइन. अब अहिले टिकापुरको क्षेत्रमा समस्या के हो भन्नुहुन्छ भने, शिक्षा भएको छ तर हाम्रो उमेरका स्पेसली हाम्रो जेनजी उमेरका विद्यार्थीहरूलाई यो पढाइ भन्ने विषयप्रति अलिकति रुचि कम भएको मैले आफैले फिल गरिरहेको छु. हाम्रै उमेरका साथीहरूलाई हेर्छु म, पढेर के हुने हो, नेपालमा बसेर के हुने हो भन्ने एउटा जुन त्यो वृत्तिसीमा जागेको छ. यो त रियालिटी हो, तितो हो, अब सबैले सामना गर्नुपर्ने विषय हो, होइन. तर यो शिक्षाको क्षेत्रमा इन्फ्रास्ट्रक्चर नै छैन, टिकापुरमा गर्नै सकिन्न भन्ने अवस्था चाहिँ छैन. अब सुधार गर्नको लागि स्पेसल्ली विद्यार्थीको ज्ञानलाई खोक्लो नबनाऊ, क्या खोक्लो नबनाएर सिपमूलक तरिकाले अगाडि बढौं, प्र्याक्टिकलिटीलाई फोकस गरौं, होइन, व्यावहारिकतालाई बढी ध्यान दिउँ भन्छु म त. यस्तो गर्न सकियो भने जस विद्यार्थीको रुचिलाई बढाउन सक्नुपर्छ. यो रुचि घटिरहेको छ अहिलेको समयमा, विद्यार्थीको पढाइप्रति रुचि एकदमै कम भइरहेको छ. यसलाई बढाउनको लागि
1: बाहिर जाने भन्ने खालको बढी चाहिँ देखिन्छ,
0: देखिन्छ एकदम.
1: बाहिर जानकै लागि चाहिँ प्लस टू पास हुने
0: गर्ने हो, त्यो उद्देश्य नै छ अहिले त.
1: हजुर. अब यो कुरालाई चाहिँ रोक्नका लागि जस्तो टिकापुर सरकार छ, स्थानीय सरकार छ, होइन, शिक्षा शाखाहरू छन्, विभिन्न शैक्षिक धरोहर सरकारहरूको पक्ष छ, होइन, यो सम्पूर्ण पक्षको एउटा समग्र पहल चाहिँ के हुन जरुरी छ?
0: मेरो विचारमा सबभन्दा पहिला के हुनुपर्छ भने, विद्यार्थीको अभिरुचिलाई बढाउनु पर्छ. सबभन्दा पहिला पढाइप्रति बढाउनु पर्छ. यसको लागि के गर्न जरुरी छ भन्नुहुन्छ भने, जस्तै अब अहिलेको जमानामा इभन हाम्रो यसको विद्यार्थीलाई रट्न सिकाइन्छ, क्या विद्यार्थीलाई रट्न सिकाउँछ. नम्बर मात्रै ल्याउनु पर्छ है. अब परिवारको चाहना पनि एउटा त्यही हुन्छ, राम्रो नम्बर ल्यायो भने मेरो विद्यार्थी मेरो छोरो मेरो छोरी राम्रो हुन्छ भन्ने एउटा धारणा छ हाम्रो समाजमा, धारणा यही नै छ. र विद्यालयले पनि बढीभन्दा बढी विद्यार्थीले राम्रो नम्बर ल्याओस् भन्ने छ क्या, उनीहरूलाई सर्टिफिकेटको मात्रै आवश्यकता परेको जस्तो देखिन्छ होइन. र यो सर्टिफिकेसनको जुन छ अवधारणा छ समाजमा त्यसलाई घटाउनुपर्छ. शिक्षा शाखाले के गर्नुपर्छ, होइन सर्टिफिकेट मात्र सबै कुरा हुँदैन भन्ने एउटा जनचेतना फैलाउन जरुरी छ. अभिभावक शिक्षकवर्ग विद्यालय सबैमा एउटा सर्टिफिकेसनको, जस्तै जे विषय भए पनि राम्रो जिपी आउँछ विद्यार्थी राम्रो हो भन्ने एउटा भइरहेछ हो, त्यो चाहिँ समस्या हो क्या, त्यसलाई हटाउनुपर्छ. अनि दोस्रो विषय भनेको प्र्याक्टिकल विषयलाई बढाउनुपर्छ, जस्तै अब साइन्सको विषयमा हुनसक्छ म्याथमेटिक्सको विषयमा प्र्याक्टिकलिटीलाई बढाउनुपर्छ. यसलाई हामीले भोलि बिहान कहाँ गएर युज गर्ने, कसरी प्रयोग गर्न सकिन्छ, दैनिक जीवनमा कसरी प्रयोग गर्ने, विद्यार्थीलाई सिप सिकाइनुपर्छ, कम्प्युटर सम्बन्धी सिपहरू हुनसक्छ. त्यो कुरा बढाउन सक्यो भने जे होस् विद्यार्थी आफै इन्ट्रेस्टेड भएर अगाडि बढ्छन् जस्तो मलाई लाग्छ.
1: पछिल्लो समय यस्तो हेमन्तजी, विद्यालय उमेरका बालबालिकाहरू लागु पदार्थ दुर्व्यसनमा फँसेको देखिन्छ होइन, अलिकति आकर्षित भएको छ. वास्तवमा यो सवाल भनेको एउटा भविष्य एउटा जेनेरेसनको लागि नै दुःखद कुरा हो होइन, यसले भोलिको भविष्य राम्रो गर्छ भन्ने सङ्केत चाहिँ होइन. यो सवालमा अब यहाँको सरकारवाला पक्षहरूले कसरी चाहिँ अगाडि बढ्नु पर्ला, विद्यालय उमेरदेखि नै विद्यालय मार्फत नै शैक्षिक क्षेत्र मार्फत नै यो कुरालाई निरुत्सर गर्न चाहिँ कसरी सकिन्छ होला, के चाहिँ गर्नुपर्छ विद्यालयहरूले?
0: अब टिकापुरकै सवालमा हुनुहुन्छ भने यो लागु औषध दुर्व्यसन जुन छ यो भनेको एकदमै समस्या छ होइन, हामीले आफ्नै आँखाले देखेको समस्या हो. यो हाम्रै उमेरका साथीहरू अथवा हामीभन्दा हाम्रो ब्याचभन्दा पनि सानो उमेरकाले यो आफ्नै आँखा अगाडि चुरुट खाएको होइन, देखिरहेको हुन्छौ, मैले नै देखेको छु कतिपल्ट होइन. अब समस्या त छ, समस्या किन आयो, अब समस्या आयो आयो सबैले भन्छन् होइन, तर किन आयो त्यो कुरा बुझ्नु जरुरी छ. अब मेरो विचारमा चाहिँ मैले देखेको कुरा के हो भने, अब अभिभावकत्व राम्रो छैन सबभन्दा पहिलो विषय भनेको होइन. जस्तै स्पेसल्ली के हुन्छ भने आजभोलिको बच्चाहरूलाई यहाँ टिकापुर एरियामा त के समस्या छ, होस्टेल राखिदिने अनि घरमा आमा बुवा नहुने समस्या छ होइन, र राम्रो अभिभावक पर्दिँदैन क्या, उहाँहरू स्पेसल इन्डिया गइदिनुहुन्छ अनि छोराछोरीलाई एक्लै छोड्नुहुन्छ यता, त्यो अलोननेस होइन, अलोननेसले गर्दाखेरि विद्यार्थीलाई जे होस् कता कता त्यो गलत सङ्गतप्रति धकेलिरहेको हुन्छ, एउटा समस्या त त्यो हो होइन. दोस्रो कुरा विद्यालयले पनि टिचरहरूले पनि ओभर कन्ट्रोल देखाइदिनुपर्छ होइन, मतलब त्यो स्टुवार्डनेस देखाइदिनुपर्छ, विद्यार्थीहरूलाई केयर गरिदिनुपर्छ स्कुलको तर्फबाट नै. र अर्को भनेको मानसिकताको विकास गरिदिनुपर्छ विद्यार्थीको लागि, विद्यार्थीलाई जस्तै एक्स्ट्रा करिकुलर एक्टिभिटीमा लगाइदिने अनि त्यसपछि जे होस् पढाइप्रति बढी रुचि देखाइदिने, यो गर्नुभयो भने पनि कमसेकम त्योतर्फको ध्यान चाहिँ यतातिर खनिन्छ जस्तो मलाई लाग्छ है. अनि तेस्रो कुरा भनेको चाहिँ अब जे होस् सरकारले पनि यो पक्षलाई चाहिँ हटाउनको लागि अवेरनेस प्रोग्रामहरू स्कुलमा गएर गरिदिनुपर्छ कि कता कता त्यस्तै छ.
1: हामी कुराकानीको करिब अन्त्य आएका छौँ हेमन्तजी, कुरा गर्दै गर्दा अन्त्यमा के चाहिँ भन्न चाहनुहुन्छ?
0: अब अन्त्यमा चाहिँ म सबभन्दा पहिला त हजुरलाई एकदमै धन्यवाद दिन चाहन्छु यहाँ बोलाएर यसरी बोल्ने मौका दिनुभयो. अनि अब जो कक्षा बाह्रको रिजल्ट आएपछि म चाहिँ एकदमै खुसी छु. यसमा चाहिँ म सफल हुनुको पछाडि मेरो आफ्नो योगदान त छ, तर त्योभन्दा पनि एकदमै ठुलो महत्वपूर्ण योगदान भनेको मेरो घर परिवार, त्यसपछि मेरो अग्रज दाई दिदीहरू हुनुहुन्छ, अनि शिक्षक शिक्षिका विद्यालयको प्रशासन सबैप्रति म एकदमै आभारी छु, एकदमै धन्यवाद भन्न चाहन्छु र एकदमै खुसी छु. जे होस् अब म अहिले पढ्दै गरेका भाइ बहिनीहरूलाई एकदमै लगनशील भएर पढ्न आग्रह गर्छु. पढाइ भनेको केवल रट्ने काम मात्र होइन, रट्ने काम नगरिदिनुहोस्, सिप सिक्नुहोस्, जे होस् फरक तरिकाले पढ्नुहोस् है, जीवनमा काम लाग्ने तरिकाले पढ्नुहोस् र अगाडि बढ्नुहोस्, यति भन्न चाहन्छु.
1: हस्, समय ध्रुव, यहाँलाई धन्यवाद.

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्घ आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उनका संपर्क करके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जाना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: नेपाली अरुको महान चाड बड़ा दशैंले हामी सबैमा सुख शान्ति समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमंग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 को बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नवराज साउंड रामारोशन गाउँपालिका वडा नम्बर 1 क्षेत्र नम्बर 1 अछाम नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
3: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
6: छ नि दाजु, हाम्रै टीकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
5: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
6: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
5: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
6: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर टीकापुर 1 धारामार्गको चौबटुनेर सञ्चालक रमेश परियार सम्पर्क नम्बर 98-43-91-79-52।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213 इमेल ocmctikapur@gmail.com।
10: हिन्दूहरूको महा
1: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, शरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन्सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: अघिको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कोइजीआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822 83 10 54।
3: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जलि ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: पुष्पाञ्जलि ब्यूटी पार्लर, जानकी गाउँपालिका 1, दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 9848 53 71 82।
5: आई हो बड्डो, घर कहिया सिर्जै भो? पाँच से शुरू करल मने घर सिर्जा सिक्ल।
6: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू। मिल्बो नि करत का कैन हो का?
5: मिस्तरान बर्जन उकन घर हेरो ना, कट्टा सुगुर बनैला बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना, ओट्टफे पटानी हुइन कि गोंगुआ बुढो हो न कबु कहुँ र घुम जाए त थाहा पाए।
7: UPVC ब्रांड के मौका द्वार, पार्टिशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषतः हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
8: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार, टीकापुर, कैलाली। प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848 51 43 26।

0: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एण्ड फिल्म सेन्टरमा फोटो फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
1: एसएआर आर्ट्स एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका एक दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 9848 9820 00। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म। आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
0: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
3: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
0: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै ग्रह दशा पनि हेरिन्छ नि।
2: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848 43 34 56।
1: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: साथै उज्यालो बहुद्देश्य सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद, बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्र्याक्टरद्वारा धान, गहुँ, मकै, थ्रेसिङ, खेत जोताई, बिउ छर्ने काम, धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
1: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुद्देश्य सहकारी संस्था परिवार टिकापुर छ शक्ति कैलाली।

0: यौन दुर्बलता के उपचार होइति रहल बा।
1: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 9860071024 ओ 9046477417।
2: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
5: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 9688-0008 र 9825-6377-72।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
2: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
1: जनरल फिजिसियन विशेषज्ञ सेवा
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
1: दन्तरोग सेवा
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार
1: र सिटी स्क्यान सेवा
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
1: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
2: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
1: सब परीक्षण सेवा सर्पदंशको उपचार
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
1: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: दाजु विवाहको तयारी त शुरू भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला
3: त्यसको चिन्ता किन गर्छौ बहिनी मंगलेश्वरी पूजन भण्डार छ नि त्यहीँबाट ल्याउला
5: दाजु
3: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री माला टीका कलश धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्
5: ओहो त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि
3: हो नि बहिनी गुणस्तरीय सामान उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै हिँड्न जाउँ है
3: अवश्य तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्
6: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 चौतारी नजिकै सञ्चालक छतराज उपाध्याय सम्पर्क नम्बर 98-66-27-27-99

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: चर्पी भर्लो चेपे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बा क सरसफाई कै दिही।
6: फोन नम्बर कटा हो त
5: ली डायल करी 97 620 20 300।
6: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
6: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
5: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।

0: विषयलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शर्मा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, टिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, कोइजीआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822-8310-54।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868-00008 र 9825-6772-72।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
5: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड़न छोड़ी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुंगा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
4: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915608770 वा वडा अध्यक्षको फोन नम्बर 9844404598 सम्पर्क गरौ।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टिकापुर कैलाली।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
2: यसरी: टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: आरती ब्युटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
7: सुन्टो कि नै वान अन्डे भुवाज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
8: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ।
7: तुहार बाटा स्तरा तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी।
8: ए ले ले ठीक है बा, चल हाली भात वात खाई आऊ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक चिकापुर, प्रोप्राइटर बिहारी सिंह सुनार।
7: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41268 और 98486 39261।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144860204।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
6: ए, त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भन्दै सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
4: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
10: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672।
7: स्वास्थ्यका लागि पानी।
8: विजयादशमी तथा शुभ दीपावली 2082 पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
9: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट कोट पाइन्ट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट पाइन्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
8: सञ्चालक मीन बहादुर थनाल, अछाम टेलर्स बलभद्र चौक टिकापुर। फोन नम्बर 9855-53333 र 9843-23475।
9: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म, आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
10: बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, भेज राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
11: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9842-25-31-73।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मेरो नाम डाक्टर अंकित आचार्य. अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ. अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने. अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ. अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स पनि एकदम बढी हुन्छ. अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो. त्यो कुराहरू हो. यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला. त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ. अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो. छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ. जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ.
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश.
2: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्. बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उठ्वा, उदिन ओडा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ. साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97 47 82 73.
3: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ. साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला. स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर, कैलाली. संचालक नारायण तिमी चैना. सम्पर्क नम्बर 97 62 48 36 44.
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं.
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो.
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ. त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला.
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला. सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com.
8: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
10: मैले त एक पेटी चाउचाउ रु 600 किने।
9: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ, भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
10: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
8: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक तथा देश विदेश में रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शांति समृद्धि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जीवन साइकल स्टोर टीकापुर में बाल बालिका देखि वृद्ध सम्म का लागि उपयुक्त विभिन्न डिजाइन का आकर्षक साइकलहरु, साइकल का पार्ट पुर्जा पाइनका साथै मर्मर सम्भार को सुविधा उपलब्ध छ। गुणस्तरीय सामान, पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मर गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
2: संचालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन, सम्पर्क नम्बर 98106153।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, HA अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 98 48 63 97 85, 98 15 68 04 64। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
4: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1, बलभद्र चोक, क्याम्पस रोड। संचालक मदन राज न्युपाने। सम्पर्क नम्बर 98 48 49 97 84।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
0: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
0: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
0: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
0: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
0: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
0: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
4: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
0: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र उत्तरोत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: नवराज साउन्ड, धामारोसन गाउँपालिका, वडा नम्बर 1, क्षेत्र नम्बर 1, अछाम, नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि। ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
1: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सब सेन्टर।
0: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
1: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
0: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
1: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर एक धारा मार्गको चौबटो नेर, सञ्चालक रमेश परियार, सम्पर्क नम्बर 98 43।

0: Fragrance。नेपालीहरुको महान चाड बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरु सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ कस्मेटिक सामान फेसियल स्टेल स्मुथिङ बोटक्स नेल ल्यासर सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य
1: पुष्पाञ्जली ब्यूटी पार्लर जानकी गाउँपालिका 1 दुर्गौली नाना बोटक्स खानेपानी अफिसको तल सञ्चालक पुष्पा रेग्मी फोन नम्बर 98 48 53 71 82।
2: हिन्दू भगवान के महान पर्व बड़का दशैं और शुभ दीपावली 2083 साल के पावन अवसर में संपूर्ण ग्राहक वर्ग नेपाली दादू भैया और दीदी बहिया हुकर में हार्दिक मंगलमय शुभकामना व्यक्त करती रजगैया झोला उद्योग में तमाम मेर के झोला सुपथ मूल्य में पा जाए जस्ते स्कूल बैग कैरिंग बैग लगेज बैग फाइल बैग लगायत के तमाम डिजाइन के बैग ऑर्डर करल अनुसार बना जाए ओ पुरान बिगड़ल झोला मरम्मत कर जाए एक चोट सेवा करने मौका जरूर देवी।
3: रडगैया झोला उद्योग मुनवर रोड टीकापुर कैलाली संचालक राम प्रसाद चौधरी।
0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
4: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
4: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
4: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
4: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
4: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एण्ड फिल्म सेन्टरमा फोटो फोटोकपी फोटो फ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
0: एसएआर आर्ट्स एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका 1 दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि सञ्चालक राजेश चौधरी फोन नम्बर 98 48 98 20 00।
4: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकझुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाली पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
3: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
2: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
3: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
1: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848443356।

0: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पवनदेव इन्टरप्राइजेज, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन्सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: मैले चाहिने जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
5: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद, बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान, गहुँ, मकै, थ्रेसिङ, खेत जोताई, बिउ छर्ने काम, धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
5: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार, टिकापुर छ शक्ति कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू भगवान के महान पर्व बरका दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दीदी बहिया हुकर में हार्दिक मंगलमय शुभकामना व्यक्त करती रदगैया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाए जस्ते स्कूल बैग कैरिंग बैग लगेज बैग फाइल बैग लगायत के तमान डिजाइन के बैग अर्डर करल अनुसार बना जाए ओ पुरान बिगड़ल झोला मरमत कर जाए एक चोट सेवा करना मौका जरूर देवी।
2: रदगैया झोला उद्योग मुनवर रोड टीकापुर कैलाली संचालक राम प्रसाद चौधरी।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
5: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
6: तँ एक्लो कहाँ छस् र यार, यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
5: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ,
6: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
5: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: पढाइ छुट्यो साथी छुटे सबै।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौ।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौ।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौ।
4: सधैँ झुल टाँगेर सुत्ने गरौ।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा

0: खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
1: स्वास्थ्य कार्यालय कैलाली।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98 688 0008 र 98 25 67 77 72।
6: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
7: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर बजारका मासु पसलको अनुगमन, कतिपयको बिक्री स्थल अत्यधिक प्रदूषित भेटियो, मासु पसल सफा राख्न सुझाव। टीकापुर नगरपालिकाका नगर अनुदान शिक्षकको तलब वृद्धि हुँदा शिक्षकहरू खुशी। र आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार दोस्रो जीत। अब मध्याह्न खबर विस्तारमा। नवरात्रको चौथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आदि भौतिक र आदि दैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै पाप हेरिदिने भएकाले यो नामाकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा र प्रगतियुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ। श्री दुर्गा सप्तषष्ठी चण्डीको देवी कवचमा भनिएको छ, कुत्सित उष्मा कुष्मा त्रिविधतापयुत संसार स अण्डे मास पेशे मुदर रूपाए एसे सा कुष्माण्डा अर्थात त्रिविध तापयुक्त संसार जसको पेटमा छ त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ। नवरात्रको पहिलो दिन असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा दुवै वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन सोमबार पूजा स्थलमा तेस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। बडा दशैंको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीन देवी भगवत लगायत देवी स्तोत्र पाठ पनि गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विधा प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा दैविक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन्। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैली पुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्द माता, चौथो दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौ दिन महागौरी र नवौ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। यिनै तीनवटा दुर्गा का रूपलाई नवदुर्गा भनिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ। काठमाडौँ उपत्यकाका गुहेश्वरी, जय बागेश्वरी, मैती देवी, कालिका स्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, रक्तकाली, श्वेतकाली, विजेश्वरी, कंगेश्वरी, कलंकीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रयानी लगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। यसै गरी उपत्यका बाहिरका पालनचोक भगवती, नाला भगवती, चण्डेश्वरी, पालनचोक भगवती, कालामाई, इच्छा कामना मनोकामना, गढीमाई, छिन्नमस्ता, गहामाई, बागलुङ कालिका, विन्दवासिनी, ताल बराही, शैलेश्वरी, उग्रतारा लगायत शक्तिपीठमा पनि भक्तजनको भीड़ लाग्ने गरेको छ। टीकापुर बजारका मासु व्यवसायीको व्यवहार सुधार नभएको पाइएको छ। टीकापुर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो। टीकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 स्थित राहुल फ्रेस हाउसको बिक्री स्थल व्यवस्थित बनाए पनि खसी नालीमाथि राखेर रौं खुइल्याउने गरेको पाइएको छ। ब्लक नम्बर 14 रहेको सीताराम फ्रेस हाउसमा प्लास्टिक बालेर कुखुरा खुइल्याउने गरेको, भाडाहरू फोहोर रहेका र मासु बिक्रीका लागि कुनै मापदण्ड पूरा नभएको पाइएको छ। कोरला रोड प्रशासन जाने बाटो नजिक रहेको छोटेलाल माछा मासु पसलमा सरसफाई नरहेको मासु पसलमा सुर्ती चुरोट लगायतका सामानहरू बिक्री गरिरहेको विक्रेताले आफू निरक्षर भएकाले मासु व्यवसाय सम्बन्धी कुनै जानकारी नभएको बताउनु भएको छ। ब्लक नम्बर 13 स्थित मासु पसल भित्रै डोरीको खाट विस्तारा राखेको किराना पसल राखेको पाइएको छ। यहाँ पसलको बाहिरी वातावरण पनि फोहोर देखिएको छ। मासुको शुद्धताका लागि स्वस्थ पशुपन्छी सफा वधशाला मासु भण्डारणको मापदण्ड भए पनि टीकापुरका मासु व्यवसायीले लापरवाही गरेको पाइएको छ। टाढा टाढाको गाउँमा काटिएका खसी बंगुरका मासु बोरामा बेरेर मोटरसाइकलमा टीकापुर बजारमा ल्याएर बेच्ने गरेको बताएका छन्। यसरी टाढाबाट ल्याउँदा मासु बिग्रिने फोहोर मिसिने र उपभोक्तालाई त्यही बेच्ने गरेको पाइएको छ। यस्तै कुखुरा ढुवानी पनि नमिलेको पाइएको छ। कुनै पनि पशुपन्छीलाई मासुका लागि वध गर्नु अघि विश्राम दिनुपर्ने भए पनि कुखुरालाई उल्टो पारेर मोटरसाइकलमा झुण्ड्याएर जमिनमा चुच्चो ठोकाउँदै ढुवानी गरेको पाइएको छ। वध गर्न राखिएका कुखुराहरू सड़कमा राखिएको पाइएकाले व्यवस्थित गर्न निर्देशन दिइएको छ। उपभोक्ता लक्ष्मी प्रसाद चपाई जथाभावी मासु काट्ने र मासु जन्ने पदार्थ फाल्ने गरेकाले वातावरण प्रदूषण भइरहेको बताउनुहुन्छ। टीकापुर उद्योग वाणिज्य संघका सचिव प्रकाश शाह केही मासु पसलेले लापरवाही गरेको र खानै नहुने खालको मासु बिक्री गरिरहेकाले व्यवसाय संचालकले मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न र लापरवाही नगर्न सुझाव दिनुहुन्छ। पशु चिकित्सक नरबहादुर कार्की केही व्यवसायीले बिक्री स्थल सुधार गर्दै गए पनि मापदण्ड अनुसार अझ धेरै गर्न बाँकी रहेकाले सुझाव दिइएको बताउनुहुन्छ। टीकापुर नगरपालिकाले बाल विकास शिक्षक र नगर अनुदान शिक्षकको तलब वृद्धि गरेको छ। नगरपालिकाको हिजो बसेको 71 बैठकले संघीय सरकारको निर्णय अनुसार नै बाल विकास शिक्षकको तलब 24,000 उपलब्ध गराउने निर्णय गरेको छ। यसका साथै नगर अनुदान शिक्षकको तलबमा समेत वृद्धि गर्ने निर्णय गरेको छ। नगर अनुदान शिक्षकको आधारभूत तह कक्षा 1-5 यसअघि 18,000 पाउँदै आएकोमा 28,000, 6-8 शिक्षकको 20,000 पाउँदै आएकोमा 30,000 तलब गाइएको वडा नम्बर 8 वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो। शिक्षकको तलब वृद्धि भएपछि शिक्षकहरू खुशी भएका छन्। नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष सूर्यदेवी भट्टराई लामो समयपछि आफूहरूका माग स्थानीय सरकारले पूरा गरेकोमा धन्यवाद दिनुहुन्छ। कार्यपालिका बैठकले शिक्षकको तलब वृद्धिसँगै 18 निर्णय गरेको छ। कार्यपालिकाले नगर दररेट स्वीकृत गरेको छ। बैठकले कर्मचारी तथा जनप्रतिनिधिलाई मासिक रूपमा दिइने पेट्रोल खर्च अब मासिक तलबसँगै खातामा पठाउने निर्णय समेत गरेको छ। यसका साथै रसुवा बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा 5,00,000 रकम जम्मा गर्ने निर्णय गरेको ठकुल्लाले बताउनुभयो। मध्याह खबरमा 109 सामुदायिक विद्यालयमा 6.5 अर्ब खर्च गर्दै सरकार लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्त रोग रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। सरकारी अस्पतालमा उपचार गर्न पुग्ने विपन्न नागरिकले अब निशुल्क औषधि समेत नपाउने जोखिम बढ़ेको छ। नागरिकलाई निशुल्क औषधि उपलब्ध गराउनु पर्ने सरकारले आवश्यक बजेटको सानो अंश मात्रै विनियोजन गरेपछि सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव झन चर्किने चिन्ता बढ़ेको हो। देशभर निशुल्क औषधि व्यवस्थापनका लागि औषधि करिब 15 रूपियाँ आवश्यक पर्ने अनुमान छ। तर प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि जम्मा 80 लाख रूपियाँ मात्र विनियोजन गरेको छ। आवश्यकताको तुलनामा करिब 14 करोड़ 20 लाख रूपियाँ कम बजेट छुट्याइएको छ। अर्थात औषधि व्यवस्थापनका लागि आवश्यक बजेटको 5% केही बढ़ी रकम मात्रै सरकारले छुट्याएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख झनकराज ढुङ्गानाका अनुसार विनियोजित बजेटबाट प्रदेशभर आवश्यक औषधि व्यवस्थापन गर्न कठिन छ। हामीले 10 करोड़ माग गरेका थियौं, प्रदेशले 80 लाख मात्र छुट्याएको छ। संघले अनुदानमा 2 करोड़ राखेको छ। पर्याप्त बजेट नहुँदा औषधि खरिद र आपूर्तिमा समस्या देखिने तथा त्यसको प्रत्यक्ष असर सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने नागरिकलाई पर्ने जोखिम छ। नेपाल सरकारले नागरिकलाई 98 प्रकारका औषधि निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसमध्ये करिब 56 प्रकारका औषधि खरिद तथा आपूर्तिको जिम्मेवारी प्रदेश सरकारको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्ला स्वास्थ्य कार्यालय हुँदै स्थानीय तहका आधारभूत अस्पताल र स्वास्थ्य संस्थासम्म औषधि पुर्याइन्छ। तर आवश्यक बजेट नै नहुँदा यो आपूर्ति प्रणालीमा प्रभावित हुने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुमार बताउनुहुन्छ। उहाँका अनुसार औषधिको अभाव सुदूरपश्चिममा नयाँ समस्या होइन। विगत केही वर्षदेखि नै सरकारी स्वास्थ्य संस्थाले मंगलबार औषधि पाउन सकेका छैनन्। एक वर्षसम्म पुग्नुपर्ने औषधिले 4-5 महिना धान्न समेत कठिन भइरहेको कुँवरले बताउनुभयो। प्रदेश सरकारको जिम्मेवारीमा रहेका औषधि स्थानीय तहले आफू खुशी खरिद गर्न पनि सहज छैन। सरकारले कुन तहले कुनै औषधि खरिद गर्ने भन्ने जिम्मेवारी छुट्याएकाले जिम्मेवारीमा रहेका औषधि स्थानीय तहले खरिद गर्दा बेरुजु देखिने बमोजिम छ। स्थानीय तहबाट औषधि अभावबारे पटक पटक गुनासो आउने गरेको कुँवरले बताउनुभयो। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डाक्टर खगेन्द्र बम पनि औषधि व्यवस्थापनका लागि विनियोजित बजेट अपर्याप्त रहेको बताउनुहुन्छ। विगतका वर्षमा समेत आवश्यक औषधि पुर्याउन नसकिएको अवस्थामा यस वर्ष झन न्यून बजेट छुट्याइएको उहाँको भनाइ छ। यति बजेटले औषधि वितरण गर्न पुग्दैन। यसअघिका बजेट वर्षमा पनि आवश्यक औषधि पुर्याउन सकिएको थिएन। हामीले प्रस्ताव गरेको बजेट आएन, बमले भन्नुभयो। विगतमा पनि बजेट कम आउने गर्थ्यो तर अहिले भने एकदमै न्यून बजेट आएको छ। सरकारले 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6,54,00,00,000 रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका 5,34,00,00,000 रूपियाँ निकासा भइसकेको थियो, तर खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6,00,00,000 रूपियाँ लागत अनुमान गरिएको भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको सुधार सड़कलाई प्राथमिकता दिएको बताएका छन्। उहाँका अनुसार केही समय विद्यालयमा विद्यार्थीको संख्या बढ़िरहेको छ भने केही विद्यालयमा विद्यार्थीको अभावको समस्यामा छ। कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुशीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौं, पोखरेलले भन्नुभयो। विद्यालयहरूको बीचको यो असमानतालाई चिन्न हामीले ठूला विद्यालयबाट पूर्वाधार सुधार शुरू गरेका हौं। उहाँले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधार गर्दै विद्यालयहरू बीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासका लागि शिक्षक अभिभावक तथा विद्यार्थीको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। कैलालीको गोदावरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा 7 जना घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालिका 4 वनदेवी मन्दिर नजिक अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा 7 जना घाइते भएका हुन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ भने 3 जनाको अवस्था मध्यम रहेको छ। अत्तरियाबाट गोदावरी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001H8633 नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश 01009P93 नम्बर अर्को मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका 1 बस्ने 36 वर्षीय निरज रावत र पछाडि सवार गोदावरी नगरपालिका 6 लालपुर बस्ने 46 वर्षीय भरत बुढा घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै अटो चालक गोदावरी नगरपालिका 6 लालपुर बस्ने 28 वर्षीय गणेश आलेको टाउको छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। अटोमा सवार बर्दिया घर भई हाल कैलालीको चुरे गाउँपालिका 5 खानी डाँडा स्थित ससुराली घरमा आएका 31 वर्षीय भीमबहादुर महतरा छेत्रीको टाउको तथा शरीरमा चोट लागेको छ। उनीहरू दुवैको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेमा भीमबहादुरकी 30 वर्षीय श्रीमती मेनुका महतरा, उनका 1.5 वर्षीय छोरा रिदम महतरा तथा कैलालीको चुरे गाउँपालिका 5 बस्ने 40 वर्षीय चन्द्रबहादुर राणा रहेका छन्। मेनुकाको टाउको दाहिने खुट्टा तथा शरीरमा, रिदमको बायाँ आँखा तथा पेटमा र चन्द्रबहादुरको टाउको तथा दाहिने हातमा चोट लागेको छ। उनीहरू 3 जनाको अवस्था मध्यम रहेको छ। दुर्घटनाबारे साँझ 7 बजे इलाका प्रहरी कार्यालय मालाखेतीमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिँदै घाइतेहरूलाई उपचारका लागि धनगढ़ी स्थित निसर्ग अस्पताल पठाइएको जनाएको छ। अटो र मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका छन्। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
1: अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत त्रिपक्षीय एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरात क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पाएकोमा ओमान 40 ओभरमा 150 रनमै अल आउट भयो। दुई लीगको शीर्ष चरणमा पुग्ने सम्भावना गुमाइसकेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्षभित्र रहनुपर्नेछ। यसै समाचार सँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर बजारका मासु पसलको अनुगमन, कतिपयको बिक्री स्थल अत्याधिक प्रदूषित भेटियो, मासु पसल सफा राख्न सुझाव। टिकापुर नगरपालिकाका नगर अनुदान शिक्षकको तलब वृद्धि हुँदा शिक्षकहरू खुशी। र आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालको लगातार दोस्रो जित। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमा गर्वनी बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढीको हकमा 50%को दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाला छुट हुनेछ।
6: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
6: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
6: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
6: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिऊ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
7: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
8: एल्विस एल्विरा ट्रेडर्स टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811-67-38-87।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
11: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
7: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अरेला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज।

0: विजयादशमी तथा शुभ दीपावली 2082 को पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट कोट पाइन्ट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट पाइन्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
0: संचालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चौक, टिकापुर। फोन नम्बर 98585353 र 98483375।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98481443426। जमरापारी, टिकापुर, कैलाली।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: आरती ब्युटी एन्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624704383।
2: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
8: मै नै जाइ, उहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकर्छु।
2: उहे मारे तो तुहिन वहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
8: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
9: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, हुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग पुरान से पुरान ठीक

0: 1982 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, भेज राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
1: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय, सम्पर्क नम्बर 9842251373।

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: चाडपर्वको रमाइलो आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उत्पा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ। साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 9747823।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432886713।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धिरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97628436344।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड। संचालक शंकर साहू। सम्पर्क नम्बर 98 48 42 91 74।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी,
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओक झुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-0204।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: बढारा सहित खास शुभ दीपावली 2083 को पावन अवसर में संपूर्ण ग्राहक वर्ग, शुभ चिंतक तथा देश विदेश में रहन् भएका नेपाली दाजु भाई तथा दीदी बहनी में सुख शांति समृद्धि र उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं। जीवन साइकल स्टोर टीकापुर में बाल बालिका देखि वृद्ध सम्म का लागि उपयुक्त विभिन्न डिजाइन का आकर्षक साइकल साइकल का पार्ट पुर्जा पाइन का साथ ही मर्मर संभाल को सुविधा उपलब्ध छ। गुणस्तरीय सामान, पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मत गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
3: सञ्चालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन, सम्पर्क नम्बर 9810 61 53।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। सञ्चालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
6: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1, बलभद्र चोक, क्याम्पस रोड। सञ्चालक मदन राज न्युपाने। सम्पर्क नम्बर 9848 49 97 84।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अररो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने,
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
0: नेपालीहरूको महान चाड बड़ा दशैंले हामी सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: नवराज साउन्ड, धामारोसन गाउँपालिका, वडा नम्बर 1, क्षेत्र नम्बर 1, अछाम, नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: अछाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लाई छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: शर्मा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: छ नि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि, यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, चिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुन चाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि पोजिआर मेडिकल भएको घर, सञ्चालक गणेश साहू, फोन नम्बर 9822 83 10 54।
3: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
2: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
3: हो र बहिनी, त्यहाँ अरू के के पाइन्छ?
2: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
3: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
2: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबाटो नेर, सञ्चालक रमेश परियार, सम्पर्क नम्बर 9843 91 79।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: पवनदेव इन्टरप्राइजेज, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी टिमेन सेना। सम्पर्क नम्बर 9848500227 र 9848500952।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
7: महिनाको महिनावारी गडबडीको समस्या,
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
7: पेट सम्बन्धी सम्पूर्ण समस्या,
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
7: ईसीजी सेवा,
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा।
6: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: नेपालीहरूको महान चाड़ बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जली ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पुष्पाञ्जली ब्यूटी पार्लर, जानकी गाउँपालिका 1, दुर्गौली, नाना बोटक्स खानेपानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 98 48 53 71 82।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2, राजीपुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10% वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
2: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848-63-9785, 9815-68-0464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर, कैलाली।
3: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उने ना पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आतु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुघर बना कन लबाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864-41-208 और 9846-39-261।
2: हिन्दू भगवान के महान पर्व बर्का दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दिदी बहिया हुकनमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती रगैया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाएत जस्ते स्कूल बैग कैरिंग बैग लगेज बैग फाइल बैग लगायत के तमान डिजाइन के बैग ऑर्डर करल अनुसार बना जाएत ओ पुरान बिगड़ल झोला मरम्मत कर जाएत एक चोट सेवा करना मौका जरूर देवी।
5: रंगैया झोला उद्योग मुनवर रोड टीकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एन्ड प्रिन्ट सेन्टरमा फोटो, फोटोकपी, फोटो फ्रेम, छाप, विवाह कार्ड, मायाको चिनो, फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
5: एसएआर आर्ट एन्ड प्रिन्ट सेन्टर जानकी गाउँपालिका एक दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 9848920000।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 9868814799, 9924625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 9924678825।
5: ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिक वेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म। आयोजक श्री मल्लिका विद्यापीठ, गुरूकुल टीकापुर, कैलाली।

0: जिगापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनु हुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली। हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भाउजू दशैं दीपावली र छठ त आयो तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
2: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टीकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
1: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
2: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती कलशमाला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै ग्रहदशा पनि हेरिन्छ नि।
0: श्री राम पूजन भण्डार टीकापुर एक नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9848434356।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
4: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
2: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त तिम्रो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
5: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद, बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्रयाक्टरद्वारा धान, गहुँ, मकै, थ्रेसिङ, खेत जोताई, बिउ छर्ने काम, धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
5: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्यीय सहकारी संस्था परिवार टिकापुर छ शक्ति कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
4: कफी रेडी।
5: वाव, थैंक यू। यो सासलाई अच्छे सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ।
4: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
5: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
6: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
7: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
7: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोश हुने,
7: घाँटी अरोरो कडा हुने,
6: कम्पन हुने,
7: पक्षघात हुने
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
7: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
7: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
6: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
7: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
7: सधैं झुल टाँगेर सुत्ने गरौं।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
8: स्वास्थ्य कार्यालय कैलाली।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
9: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
10: मैले त एक पेटी चाउचाउ ₹600 किने।
9: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ। त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
10: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
2: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकछुम्रा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: कर्मचारी आवश्यकता महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट माग पद संख्या 1 फार्मेसी सहायक माग पद संख्या 1 एचए अथवा अहेब माग पद संख्या 1 सम्पर्क 9848637585 9815680464 महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213 इमेल ocmctikapur@gmail.com।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: पढाई छुट्यो साथी छुट्यो।

0: ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर, कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइनो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तँलाई
0: हेर्नु न साह्रै समस्या

0: क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कूल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728025।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
3: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एफए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464, महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
3: आई बुढल्ला सुन्टो कि नै वानन्दे गोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना हुने न पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846239261।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625532। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
8: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भयो म त। अब
9: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
8: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
9: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
10: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
8: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
11: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
12: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
9: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578828।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: आरती ब्युटी एन्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
7: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
8: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: यो ओसीएमसी भनेको के आयो फेरि?
1: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
1: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइले तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहू। सम्पर्क नम्बर 9848421974।

0: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848-6597-85, 9815-68-464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको को श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
2: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान डन्डीमाई मेडिकल स्टोर, ठक्रला रोड, टिकापुर, कैलाली।

0: लो यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन त जान्नु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: चर्पी भर्गिल का करना हो का
4: चर्पी भर्ल चेपे का चिन्ता आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिही
3: फोन नम्बर कटा हो त
4: ली डायल करी 97 620 20 300
3: हेलो आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा
4: पन्थे टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहना सम्झवे संचालक शेरबहादुर थारू सम्पर्क नम्बर 97 620 20 300 98 656 92 026

0: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893। बडा दशैं तथा शुभ दीपावली 2083 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जीवन साइकल स्टोर टिकापुरमा बाल बालिकादेखि वृद्धसम्मका लागि उपयुक्त विभिन्न डिजाइनका आकर्षक साइकलहरू, साइकलका पार्ट पुर्जा पाइनुका साथै मर्मत सम्भारको सुविधा उपलब्ध छ। गुणस्तरीय सामान, पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मत गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
4: सञ्चालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन, सम्पर्क नम्बर 9810-61-53-30।
5: पढाइ छुट्यो साथी छुटे सबै छुट्दै।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: बाबु, म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमी बाँड्किएको छ छोरा।

0: मन लाग्छ अखेटा फिजाएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न नसक्छ, कति दुःख लाग्यो होला मलाई। तपाईँ र बाबालाई सुखी र खुसी बनाउनुहोस् भनेर।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडहुवा, ओकछुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
3: महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: पवनदेव इन्टरप्राइजेज, सिद्धार्थ चोक, नगरपालिकाको कार्यालयको कोठा नम्बर 54। संचालक पवनदेवी टिमेन्सेना। सम्पर्क नम्बर 98 48 500 2 27 र 98 48 500 9 52।

0: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर में अनुभवी कर्मचारी को आवश्यकता पड़े हुआ इच्छुक तथा योग्य व्यक्ति संपर्क कर अनुरोध कर आवश्यक पदर लैब टेक्निशियन अथवा लैब असिस्टेन्ट मार्ग पद संख्या एक फार्मेसी सहायक मार्ग पद संख्या एक एफए अथवा अहेब मार्ग पद संख्या एक संपर्क 9848637585 9815680464 महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
1: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध दही मही घिउ पनीर लस्सी आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग टिकापुर एक बलभद्र चोक क्याम्पस रोड संचालक मदन राज न्यूपाने सम्पर्क नम्बर 9848497484।
0: ए बहिनी यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो कहाँ पाइन्छ होला?
2: छ नि दाजु हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
0: हो र बहिनी त्यहाँ अरू के पाइन्छ?
2: त्यहाँ त दौरा सुरुवाल कोट सर्ट प्यान्ट रेडीमेड दुल्हाको सेट थान कपडा पनि पाइन्छ।
0: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
2: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर टिकापुर एक धारा मार्गको चौबटुनेर संचालक रमेश परियार सम्पर्क नम्बर 9843917952।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जडानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जलि ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ कस्मेटिक सामान फेसियल स्टेल स्मुथिङ बोटक्स नेल ल्यासेर सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: पुष्पाञ्जलि ब्यूटी पार्लर जानकी गाउँपालिका 1 दुर्गौली नाना बोटक्स खानेपानी अफिसको तल सञ्चालक पुष्पा रेग्मी फोन नम्बर 98 48 53 71 82।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: कफी रेडी।
5: वाउ, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ।
4: आई लव इट टू।
5: हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
4: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
1: बड़ा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एण्ड फिल्म सेन्टरमा फोटोकपी फोटोफ्रेम छाप विवाह कार्ड मायाको चिनो फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
0: एसएआर आर्ट एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका 1 दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि सञ्चालक राजेश चौधरी फोन नम्बर 98 48 98 20 00।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै ढिल चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली, संचालक नारायण तिमी सैना, सम्पर्क नम्बर 97 62 48 36 44।
2: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
3: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
4: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
2: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
5: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: संगे मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में
1: कार्तिक 7 गते पहिलो शनिवार का दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुर में उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772772।
2: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: साथै उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्र्याक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
2: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्य सहकारी संस्था परिवार टिकापुर छ शक्ति कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख शान्ति समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: नवराज साउन्ड रामारोशन गाउँपालिका वडा नम्बर 1 क्षेत्र नम्बर 1 अछाम नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
4: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंग्रहुवा, ओक झुम्रा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।
2: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815680464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली। हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना शुभ मूल्यमा बनाइन्छ।
3: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
4: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
5: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। दशैंलाई लक्षित गरी कैलालीमा विशेष सुरक्षा योजना लागू। जिल्लाका 12 स्थानमा यात्रु सहायता कक्ष स्थापना। 1146 जना प्रहरी परिचालन। टिकापुरमा बाल समृद्धिका क्षेत्रमा काम गर्ने संघ संस्था बीच परिचयात्मक कार्यक्रम। बाल समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड। बंगलीमा भेटिएको झोला र नगद सहितको सुन प्रहरीलाई बुझाइयो। जानकी कि काजल विकलाई सामान लिन आग्रह। सुदूरपश्चिम बजेट विवादमा एमाले हुप उल्लंघन गरेका 2 सांसदसँग स्पष्टीकरण सोध्यो। खोज खबर अब विस्तारमा। यति बेला नेपालीहरूको महान पर्व विजयादशमी हाम्रो घर आँगनीमा भित्रिएको छ। यो समयमा घर छोडेर कामको सिलसिलामा देश बाहिर र देशका विभिन्न स्थानमा गएका नागरिकहरू घर फर्कने गरेका छन्, जसले गर्दा अन्य समयको भन्दा यो बेला मानिसहरूको सबै ठाउँमा चहल पहल पनि बढ़ी हुने गर्छ। मानिसको चहल पहल बढ़ने भएकाले सुरक्षा चुनौती पनि बढ़ने गरेको छ। यसै विषयमा सहकर्मी ईश्वर साउदले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमेसनालाई दशैंलाई लक्षित गरेर प्रहरीले कसरी काम गरिरहेको छ भनी सोध्नु भएको छ।
1: अहिले हामीले अब विशेष गरेर यही चाडपर्व लक्षित सुरक्षा योजना सोही अनुरूप हामीले एकदमै जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ। कसरी आफू सुरक्षित रहने, कसरी कुनै पनि घटना घटनाबाट आफूलाई बचाउने भन्ने कुराहरूमै बढी फोकस छ हाम्रो। अहिले हाम्रो कैलाली जिल्ला अन्तर्गत जुन अब यो चाडपर्वको बेला एकदमै आवतजावत गर्नुहुन्छ, एक ठाउँबाट अर्को ठाउँ जानुहुन्छ, जस्तै काठमाडौँबाट यता आउनुहुन्छ या हाम्रो कैलाली जिल्लाबाट पनि बाहिर जाने, विशेष गरी हाम्रो सुदूरपश्चिमका पहाड़ी जिल्लामा जो यात्रा गर्नुहुन्छ उहाँहरूलाई सहज होस् भनेर हामीले कैलाली जिल्लाभरि हामीले यो 12 यात्रु सहायता कक्षको स्थापना गरेका छौँ, जहाँबाट कुनै त्यस्तो यात्रुहरूलाई कुनै समस्या पर्यो या कुनै कुरामा ठगिनु भयो उहाँहरू भाडा दरमा या अन्य कुराहरूमा कुनै समस्या पर्यो भने सो यात्रु कक्षमा जानकारी गराएर आफ्नो समस्या समाधान गर्न सक्नुहुन्छ। त्यसै गरी अरू भनेको हामीले अहिले हामीले चाडपर्व लक्षित गरेर नै विशेष गरी हामीले यो कैलाली जिल्लामा हामीले 1146 जना प्रहरी कर्मचारी खटाएका छौँ। कतिपय पैदल गस्ती, कतिपय हाम्रो मोबाइल गस्तीहरू, क्विक रेस्पोन्स टिमहरू, सादा पोसाकका गस्ती, यी कुराहरू छ, रात्रिकालीन गस्ती छ, दीर्घकालीन गस्ती सबै मिलाएर हामीले ड्युटीहरू परिचालन गरिरहेको अवस्था छ। विशेष गरेर त अब यो घर छोडेर जानुहुन्छ जो केही दिनको लागि आफ्नो घर यही कैलाली जिल्ला अन्तर्गत र आफू त्यही छोडेर या कसै पनि नभएर जुन छोडेर जानुहुन्छ लक गरेर जानुहुन्छ उहाँहरूले चाहिँ आफ्नोसँग केही त्यस्तो बहुमूल्य सामानहरू छ, सुन चाँदी गहनाहरू पैसाहरू छ भनेपछि सकेसम्म अहिले त विभिन्न ब्याङ्कमा लकरको सुविधाहरू छ, लकरको युज गर्न सक्नुहुन्छ उहाँहरूले। त्यसै गरेर अब ट्राभल गर्दै हुनुहुन्छ भने चाहिँ नजिकको प्रहरी युनिटलाई पनि जानकारी गराउन सक्नुहुन्छ, हामी यो प्रयोजनको लागि यति दिनको लागि जाँदैछु भनेर जानकारी गराइदियो भने प्रहरीलाई पनि सहज हुन्छ समुदायको त्यसमा घरहरूलाई निगरानी गर्नलाई, सुरक्षा प्रदान गर्नलाई भन्ने कुराहरू नै छ।
2: जस्तै अब कैलालीमा 12 युनिट सहायता कक्षहरू 12 ठाउँमा चाहिँ सहायता कक्षहरू राख्नु भएको छ होइन, सहजीकरणको लागि यी कुन कुन ठाउँमा छन् भन्ने के छ?
1: कैलाली जिल्लामा मुख्य मुख्य हाम्रो बस स्टपहरूमा छ, जस्तै तीरनगरमा भन्नु न भन्साको बोर्डरकै उसमा छ, धनगढ़ीमा छ, अतरिया, लम्की, सुखर, टिकापुर लगायत त्यस्तै बजनी बस पार्क भनेर हामीले जुन पहिचान गरेको बस्ती स्थानहरूमा हाम्रो यो 12 यात्रु सहायता कक्षहरू स्थापना भएको छ। यसमा त कतिपय अब उहाँहरू आफ्नो उहाँहरूको आफ्नो रमाइलोको लागि या आफन्त भेटघाट लागि या चाडपर्व मनाउन लागि त उहाँहरूको त्यो आफ्नो स्वतन्त्र हो, अधिकारको कुराहरू पनि छ, तर सँगसँगै एउटा कर्तव्य के निभाइदिनुहोस् भनेपछि प्रहरीलाई जानकारी गराइदिँदा या छिमेकीलाई जानकारी गराइदिँदा त्यसले आफ्नो घटना घटनाबाट जो उहाँहरू बस्नुहुन्छ त्यसो कुनै पनि प्रकारको क्षति हुँदैन भन्ने कुराहरू नै हो। यसमा मैले अब जो यात्रा गर्दै हुन्छ उहाँलाई चाहिँ हामी प्रहरीहरूलाई नजिकको प्रहरी युनिटलाई जानकारी प्रहरीलाई पनि सहज हुन्छ, त्यस्तो घटना घटनाबाट उहाँहरू सम्बन्धित व्यक्तिहरू पनि जोगिनुहुन्छ भन्ने नै हो। विशेष गरी चाडपर्वलाई र मनोरञ्जनको नाममा जुवातास खेल्ने एकदम मेन गरेर विशेष गरेर जुवातासै हो, जुवातास खेल्ने, अत्यधिक मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र त्यसले गर्दा अब आफ्नो जीवनको पनि क्षति हुने, अङ्ग भङ्ग हुने कुराहरू पनि एकदमै यो चाडपर्वले गर्दा ती कुराहरूको पनि एकदम जोखिम रहन्छ। यस्तो बेलामा आफूलाई एकदमै आफू सचेत भएर रमाइलोको नाममा अब यो अनावश्यक मापसी गरेर सवारी साधन नचलाउने अनुरोध गर्दछु। त्यसै गरी जुवादासहरूबाट पनि टाढै रहन मैले सबै हाम्रो कैलाली जिल्ला अन्तर्गतमा रहने सम्पूर्ण मानवहरूमा अनुरोध गर्दछु।
0: सरकारले चालू आर्थिक वर्ष 2082-83 का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। गत सोमबार बसेको मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल 3463 रूपियाँ र मध्यम धानको 3628 रूपियाँ निर्धारण गरिएको छ। गत वर्ष सरकारले वर्षे धानको मोटाको 3410 मध्यम धानको 3580 रूपियाँ समर्थन मूल्य तोकेको थियो। दशैं मनाउन भारतको बेंगलोरबाट नेपाल फर्किने क्रममा कैलालीको जानकी गाउँपालिकाकी काजल विकको झोला धनगढ़ीमा छुटेको छ। झोला भेटाएका धनगढ़ीका अटो चालक निराजन विश्वकर्माले नगद र सुनसहित भन्सार प्रहरीलाई बुझाउनु भएको छ। कोरीफण्डा नाकाबाट धनगढ़ी आउने क्रममा विकको झोला अटोमा छुटेको बताइएको छ। झोलामा 7,000 भारतीय रूपियाँ र केही सुन समेत रहेको जनाइएको छ। झोला भेटाएपछि अटो चालक विश्वकर्माले इमान्दारी देखाउँदै सम्बन्धित भन्सार प्रहरीलाई बुझाउनु भएको छ। झोलाको वास्तविक धनलाई सामान फिर्ता गर्न सहजोस् भन्ने उद्देश्यले प्रहरीले काजल विकलाई आग्रह गरेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुईजना सांसदलाई स्पष्टीकरण सोधेको छ। बुधबार बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बैठकमा सहभागी सांसदका अनुसार दुवैजनालाई 48 घण्टाभित्र जवाब पेश गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ। यस्तै पाठकको सामाजिक विकास समितिका सभापतिको जिम्मेवारी खोसिएको छ। उनलाई सभापतिबाट फिर्ता बोलाउने निर्णय गरेको हो। एमाले मंगलबारको प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न हुई गुजारी गरेको थियो, तर पाठक र थापा भने बैठकमा सहभागी भएनन्। थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिइसकेका छन्। उनको राजीनामा सभामुख भीमबहादुर भण्डारीले होल्ड गर्नुभएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ रु 600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाले टिकापुर नगरपालिका क्षेत्रमा गरिरहेका कार्यबारे जानकारी र परियोजना परिचयात्मक बैठक गरेको छ। टिकापुरमा ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा विकासका लागि युवा ऐक्यबद्धता यार धनगढ़ी, दिगो विकास समाज भजनी, बाल कल्याण संघ टिकापुरले हातेमालो परियोजना मार्फत काम गरिरहेका छन्। कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजी रहनु भएको थियो। नगरजीले पालिकासँग सहकार्य गरेर अघि बढ़ेकोमा धन्यवाद दिँदै तल्लो क्षेत्रका वडामा मात्रै कार्यक्रम सञ्चालन भएकाले सबै वडामा कार्यक्रम गरिदिन अनुरोध गर्नुभयो।
10: नगरपालिकाभित्रका जुन बालबालिकाको सवालमा हजुरहरू उहाँको भविष्यको सवालमा जुन एउटा चिन्ता बोकेर टिकापुरका बालबालिकाको भविष्य जुन राम्रो बनाउनुपर्छ भन्ने उद्देश्यका साथ टिकापुर नगरपालिकासँग सहकार्य गरेर हजुरहरू अगाडि बढ़िराख्नु भएको छ। त्यसको लागि पनि म टिकापुर नगरपालिकामा व्यक्तिगतको तर्फ आत्मनिर्भरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी जुन 5, 6, 7, 8, 9 गरिराख्नु भएको जुन कार्यक्रम, म एउटा टिकापुर नगरपालिका सिङ्गो एउटा बिमारी पाएको कारणले यो 1, 2, 3, 4, 9 हजुरहरूले यो कार्यक्रम चलाउनु होला र टिकापुर नगरपालिकासम्म समन्वय गरेर एक दुसरासम्म नजुझ्ने गरेर दुईटैसम्म समन्वय गरेर यो कार्यक्रमलाई अझै राम्रो बनाउने प्रयास गर्नुहोला।
0: वडा नम्बर 7 वडाध्यक्ष यज्ञ प्रसाद नेपानेले लामो समयदेखि तल्लो क्षेत्रका वडामा काम गरिरहेको बताउँदै बालबालिका किसानका क्षेत्रमा भएका कार्य राम्रा भएका बताउनुभयो। हरेक कार्यमा समन्वयकारी भूमिका आफूहरूले निभाइरहेको बताउँदै आउँदा दिनमा बजेट ल्याउँदा पालिकासँग समेत समन्वय आवश्यक रहेको बताउनुभयो।
11: हामी बालबालिकाको क्षेत्रमा अथवा चाहिँ कृषकहरूको क्षेत्रमा आय आर्जन स्वरोजगार बनाउने सवालमा संस्थाहरूको राम्रो भूमिका छ र समन्वय पनि छ। फेरि हिजो गाउँ विकास समितिको संरचना हुँदा पनि हामी सर्वदलीय समितिमा दलगत रूपमा बस्दा पनि हामी समन्वय गरेर गयौँ। पछिल्लो समय तपाईँको स्थानीय सरकार गठन भइसकेपछि त्यसपछि पनि हाम्रो समन्वयकारी भूमिका निरन्तर रूपमा रहेको छ। त्यो किसानहरूको बाटोमा, आशी बालबालिकाहरूको बाटोमा लगायत विद्यालय क्षेत्र विभिन्न क्षेत्रहरूमा हाम्रो सहकार्य निरन्तर रूपमा भइराखेका छ।
0: निमित्त पर्व प्रशासकीय अधिकृत लक्ष्मी ओडले कार्यक्रम गर्दा समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा गर्ने कार्यबारे जानकारी भएको बताउँदै आउँदा दिनमा प्रतिफललाई ध्यान दिएर काम गर्न सुझाव दिनुभयो।
12: विशेष गरी हाम्रो बाल समिति तथा एकीकृत विकास परिषदको लागि हातीमालो कार्यक्रमको जुन यहाँ रूपरेखेसन गर्नुभएको छ त्यसको लागि हाम्रो नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट एकदमै आभार व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा यहाँले के कति कामहरू गरिरहेछ, त्यसको टार्गेट के हो, बजेट कति छ, डिरेक्सन के छ भन्ने कुराहरू यहाँले प्रस्तुत गर्नुभएको छ। आगामी दिनहरूमा अब यसलाई इम्प्लिमेन्टको गर्दाखेरि त्यसले ल्याउने आउटपुटको कुराहरूलाई हामी मध्यनजर राखेर नगरपालिकाले पनि अब हाम्रो पोलिसी मेकरमा हाम्रो नगर प्रमुख पनि बोल्नुहुन्छ, त्यसै गरी हाम्रो वडा अध्यक्ष पनि कार्यपालिका सदस्य भएको हिसाबले उहाँले पनि आफ्नो कमिटमेन्ट के गर्नु भएको छ भने आगामी दिनहरूमा त्यस्तो छ भने कुनै कार्यक्रम रिभाइज गरेर भए पनि हामी सेवाको लागि चाहिँ तयार छौँ भन्ने कुराहरू यहाँलाई कमिटमेन्ट गर्नुभएकोले हजुरहरूको पनि अब तपाईँको जो तालुक निकाय छ त्यहाँ पनि यो कुराहरूलाई चाहिँ तपाईँले चाहिँ कन्वे गरिदिनुहुन्छ भन्ने हामीले विश्वास गर्दै यहाँहरूले चाहिँ टिका नगरपालिकालाई समृद्ध बनाउन, बाल मैत्री बनाउन र बालबालिकाका क्षेत्रमा काम गर्नलाई जसरी डेडिकेट भएर लाग्नु भएको छ यो इफोर्ट तपाईँको जुन डेडिकेसन छ यो चाहिँ सदैव रहिरहेको छ।
0: महिला बालबालिका शाखा प्रमुख संगीता शाहले बालमैत्री स्थानीय शासन र बाल विवाह मुक्त प्रदेश अभियानमा प्रदेश सरकार रहेकाले त्यसमा सघाउने खालको बजेट कम रहेको र त्यसमा काम गर्नुपर्ने बताउनुभयो।
13: प्रदेशकै नीति छ बाल विवाह मुक्त प्रदेश बनाउने भनेर प्रदेशले नै अहिलेको बजेट हेर्नुभयो भने पनि बजेट पनि विनियोजन गरेको छ, उसले चाहिँ स्लोगनै बनाएर लागिरहेको छ नि त पश्चिमलाई चाहिँ बाल विवाह मुक्त बनाउने भनेर लागिरहेको छ होइन। अनि सेफ्टेन्सीको कुरा छ, त्यो कुरालाई त अलिकति बढी फोकस गरेर जानुहुन्थ्यो भन्ने सोच्थ्यो। यसरी संसद चाहिँ हेर्दाखेरि त्यसैमा चाहिँ बजेट कमी छ कि एकदम न्यून राख्नु भएको छ, त्यो चाहिँ एकदमै दुःख लाग्दो कुरा लाग्यो मलाई चाहिँ होइन। मैले बारम्बार यहाँलाई पनि भनेको थिएँ सहकार्यमा जानुपर्छ, त्यो हामीले रिजल्ट नदेखिने ठाउँमा चाहिँ धेरै फोकस भयो क्रियाकलापहरू. अब हामी समुदाय स्तरमा लग 50 जनालाई ओरिएन्टेसन गर्छौँ, त्यसबाट नदीमा के आयो हामी पनि मापन गर्न सक्दैनौँ कि. हामी प्राइमेरीकै लागि चाहिँ वडामा क्याम्पेनहरू चलाउँला, इभेन्टहरू गरौँला होइन, तर कतिजनाले प्राइमेरी रोक्यो त त्यो कार्यक्रम पछाडि भन्ने कुरो, त्यो नदी त हामीले न तपाईँले ल्याउन सक्नुहुन्छ न पालिकाले नै त्यस्तो कार्यक्रम गर्यो भने ल्याउन सक्छ होइन. त्यो कुरा चाहिँ भएन होइन, आउँदा दिनहरूमा के होस् भन्ने अपेक्षा राखौँ.
0: बाल कल्याण संघका कार्यक्रम संयोजक राधिका गिरीले परियोजनाले टिकापुरको वडा नम्बर 6, 7, 8, 9 काम गरिरहेको, बाल कल्याणले एक वर्षमा 33,130 जनालाई सेवा दिएको जानकारी दिनुभयो. दिगु विकास समाज भजनीका बजार संयोजक विनोद शाहले संस्थाले परियोजना मार्फत समुदायमा आधारित 9 संस्था 9 सहकारी 224 समूहमा काम गरिरहेको बताउनुभयो. उहाँले स्थानीय पालिकासँग समन्वय गरेर जीविकोपार्जनमा सघाउन सक्ने बताउँदै टिकापुरका लागि जम्मा बजेट 51,50,000 रहेको जानकारी दिनुभयो. यार धनगढ़ीका सामाजिक परिचालक रतनलाल चौधरीले यसअघि टिकापुरको 6 र 7 पढ़ाई शिविर सञ्चालन गरिएको, दिवा खाजा मेनु निर्माणमा सहजीकरण गरेको, बालबालिकाको स्वास्थ्य परीक्षण जस्ता कार्यमा सघाएको बताउनुभयो. उहाँले यस वर्ष बाल सम्वाद, बालबालिकाको स्वास्थ्य परीक्षण, पछिल्लो खाना उपभोग बारे जानकारी, किचन गार्डन, पोषण र बालमैत्री, स्थानीय शासन सम्बन्धी कार्यक्रम लगायतका कार्यक्रम गर्ने गरेको बताउँदै टिकापुरमा 16,34,500 बजेट रहेको बताउनुभयो. टिकापुर नगरपालिकाका इन्जिनियर नवराज जोशी, संघ संस्था शाखा प्रमुख अम्बिता रावल, कृषि शाखा प्रमुख टोप बहादुर विष्ट लगायतले कार्यक्रममा सुझाव दिनुभएको छ. बाल कल्याण संघका अध्यक्ष धनबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कौशल्य चौधरीले गर्नुभएको थियो. कार्यक्रमको उद्देश्यबारे बाल कल्याण संघका मूल्यांकन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिनुभयो. भारत भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेट भएको छ. भारतीय विदेश मन्त्री जयशंकरले गुरूङसँग भेटेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ. खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला टिकापुरी फिल्म.
14: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी. सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती. सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सबको रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए. सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 98842473.
15: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना. शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ. अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली.
16: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना.
17: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ.
16: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर.
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ. बाँकी खबर गत आर्थिक वर्ष 2082-83 वैदेशिक सहायता प्रतिबद्धता 40.9% घटेर 1,61,46 करोड़ रूपियाँमा सीमित भएको छ। सोही अवधिमा सरकारले अनुदानतर्फ 32,84 करोड़ र ऋणतर्फ 1,16,44 करोड़ मात्रै सहायता प्रदान गरेको मन्त्रालयले जनाएको छ। असार मसान्तसम्म सरकारले कुल सार्वजनिक ऋण 29,81,70 करोड़ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 11.51% बढ़ी हो। नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको छ। यस वर्ष असोज 17 गतेदेखि नै पश्चिम तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिन शुरू गरेको थियो। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरपछि बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदरमितिभन्दा 12 दिनपछि बाहिरिएको छ। यस वर्ष नेपालबाट मनसून बाहिरिने सरदरमितिको अवधिमा सरदर वर्षा भएको छ। यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ, तराई र पहाड़को तुलनामा हिमाली क्षेत्रमा बढ़ी वर्षा भएको छ। मौसमविदहरूका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएकाले आगामी केही दिनसम्म मौसम घमाइलो हुने देखिएको छ। खोज खबरमा अब पालो जनावाजको। गाउँघरमा दशैं शुरू भएको छ। दशैंको समयमा अधिकांशसँग दक्षिणाको रकम हुन्छ। आजको जनावाजमा हामीले दशैंको समयको दक्षिणा के काममा खर्च गर्नुहुन्छ भनेर केही किशोरीलाई सोधेका छौं।
18: नमस्ते, मेरो नाम सिर्जना बजगाई। म चाहिँ दसैँको दक्षिणा भएपछि चाहिँ आफ्नो कामको लागि जथाभावी खर्च गर्दिनँ, सेभ गर्छु, अनि केही कुरा आफूलाई चाहिएको छ भने चाहिँ त्यसैमा युज गर्छु म चाहिँ दसैँको पैसा।
19: नमस्ते, मेरो नाम भगवती कुमार। म चाहिँ दसैँको दक्षिणा चाहिँ चाहिने कुरामा चाहिँ खर्च गर्छु। दक्षिणाले चाहिँ म अब कलेजको चाहिने सामानहरू कापी कलम यस्तो चाहिँ किनेर चाहिँ सक्छु। अब हामीलाई चाहिने कुरामा त्यही अब कहिलेकाहीँ खाजा खान, चप्पल लुगाहरू किन्न, त्यहीमा चाहिँ खर्च गर्छु। अनास्ते कुरामा चाहिँ हामी खर्च गर्दैनौँ।
20: नमस्ते, मेरो नाम दमन्ती ठगुन्ना। म चाहिँ मेरो दसैँको दक्षिणा चाहिँ राखिराख्छु होइन, जति बेला चाहिँ मलाई जस्तो घरबाट पैसा दिँदैन त्यति बेला मात्र युज गर्छु आफ्नो खानेकुरामा, अर्थात् केही चाहिने कुरामा। अनि जस्तै सडनली केही कुराहरू सक्यो भने चाहिँ कपी प्यान केही कुरा यस्तो सकेपछि चाहिँ त्यो टाइममा चाहिँ म युज गर्छु। मेरो महिलाहरू चाहिँ महिनावारी हुन्छौ नि, अब त्यो बेला चाहिँ अब हुँदाखेरि चाहिँ अब पैसा दिनु म यो किन्छु सेफ्टी भन्नलाई भन्न सकिन्न, त्यो टाइममा चाहिँ अब त्यस्तो पैसाहरू सेभ गरेर राखेर अनि फेरि आफै किन्छौँ हामी अनि सजिलो हुन्छ हामीहरूलाई।
21: नमस्ते, मेरो नाम आकृति हो सर। मैले चाहिँ दसैँको पैसा चाहिँ फजुल खर्च नगरी आफूलाई चाहिने अत्यावश्यक सामग्रीहरू किन्नको लागि, कपी पेन पेन्सिल कलेजको लागि, अनि खाजा साजा खानको लागि, कहीँ कतै घुम्न जानको लागि पनि अब प्यारेन्ट्ससँग माग्नुभन्दा चाहिँ आफ्नो सेभिङ गरेको पैसा या त दसैँको पैसा युज गर्छु, अरू फजुल खर्च चाहिँ गर्दैन।
0: र सरकारी सेवालाई डिजिटल र नागरिकमती बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसंचार कम्पनीको सिम कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसनाले मन्त्रालयबाट हुलाक सिम सेवाको शुभारम्भ गर्नुभएको छ। सो सेवा संचालमा आएसँगै नागरिकले टेलिकमको सिम कार्ड लिन दूरसंचार कार्यालय पुगिराख्नुपर्ने छैन। यस सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिम कार्ड हुलाक मार्फत घर दैलोमा प्राप्त गर्न सक्नेछन्। नागरिकले अनलाइन मार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना, फोटो र नागरिकता वा राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनौट गरी आवेदन पेश गर्नुपर्नेछ। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। दशैंलाई लक्षित गरी कैलालीमा विशेष सुरक्षा योजना लागू, जिल्लाका 12 स्थानमा यात्रु सहायता कक्ष स्थापना र 1146 जना प्रहरी परिचालन। टीकापुरमा बाल समृद्धिका क्षेत्रमा काम गर्ने संघ संस्था बीच परिचयात्मक कार्यक्रम, बाल समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड़। भंगडीमा भेटिएको झोला र नगद सहितको सुन प्रहरीलाई बुझाइयो, काजल विखलाई सामान लिन आग्रह। तस्वीर पश्चिम प्रदेश बजेट विवाद, एमाले हुप उल्लंघन गरेका 2 जना सांसदसँग स्पष्टीकरण सोधे। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुगडहुवा, ओक झुम्रा नाच। कार्यक्रम महिना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
1: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगरिजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
1: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त छ्याप्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 4012, 9846 39261।

0: खास शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: कफी रेडी।

Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
6: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू। सम्पर्क नम्बर 9848421974।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु दिदी, जमरापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: विजयादशमी तथा शुभ दीपावली 2082 को पावन अवसरमा अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: आधुनिक डिजाइनका लेडिज जेन्ट्स सुट कोट पाइन्ट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट पाइन्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
0: सञ्चालक मीन बहादुर थनाल, अछाम टेलर्स, बलभद्र चोक, टिकापुर। फोन नम्बर 98585353 र 98483375।
2: दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ चिकन राइस, अण्डा राइस, चिकन मोमो, भेज मोमो, चाउमिन, कोदोको मोमो, छोला समोसा, बोइल अण्डा आदि पाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
3: बाजेको खाजा घर टिकापुर एक पुरानो ट्रिनिटी स्कूल भएको घरमा सञ्चालक चक्र प्रसाद उपाध्याय। सम्पर्क नम्बर 9842251373।
4: आइहो बड्डो, घर कहिया सिर्जै भो? पाछसे शुरू करल मने घर सिर्जा सेक्ल।
5: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो नि करत का कैन हो का
4: मिस्तरान बर्जनाउकन घर हेरो न, पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना, ओट्टफे पटानी हुई कि गुंगुआ बुढो हो न कबू कहूँ घुम जाए त था पाए।
6: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में आल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
7: मिलन आल्मोनियम एंड ग्लास हाउस जमरकी उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट। मोबाइल नंबर 9848513426।
1: हिन्दूहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: साथै उज्यालो बहुउद्देश्यीय सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्र्याक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
1: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्य सहकारी संस्था परिवार टिकापुर छ शक्ति कैलाली।
3: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जीवन साइकल स्टोर टिकापुरमा बाल बालिकादेखि वृद्धसम्मका लागि उपयुक्त विभिन्न डिजाइनका आकर्षक साइकलहरू, साइकलका पार्ट पुर्जा पाइनुका साथै मर्मत सम्भारको सुविधा उपलब्ध छ। गुणस्तरीय सामान, पर्दो सेवा र ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले साइकल किन्न होस् वा मर्मत गर्न एक पटक सेवाको मौका अवश्य दिनुहोला।
2: सञ्चालक राजेश कुमार चौधरी, जीवन साइकल स्टोर, ब्लक नम्बर 14, टिकापुर सुधार केन्द्रको लाइन। सम्पर्क नम्बर 9810613530।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धीरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल, रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली। संचालक नारायण तिमी चैना। सम्पर्क नम्बर 9762484644।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो
3: के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उठ्वा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ।
8: साथै विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चोक बुच्चर भएको लाइन, संचालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97 47 82 73।
9: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित। पुनर्लाभका कार्यक्रम पनि चल्दै
1: स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बाढ़ीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
0: संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
3: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
0: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरेको आईसीसी T20I अलराउण्डर वरियता खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समन्वयता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भने समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
6: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
7: संविधानको प्रावधान अनुसार विदेशको पिआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, ती उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पिआर नथागेको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
5: यही असोज दुई गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमाक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
1: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम सँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
5: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,72 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्र

0: घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाण्डु छोडेका छन्। काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
1: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङ, म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 जना, यान्त्रिक गाडीहरू मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 वटा र मादक पदार्थ सेवन गरेका 119 वटालाई हामीले पहिचान गरेका छौं। तीन दिन भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 जना रहेको छ।
0: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग, प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6,74,00,00,000 रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,00,000 रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे, 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटुकोशी, मनाङ, मुस्ताङ र बुढ़ी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरिने
2: 2083 अक्टोबर 28 गते अङ्ग्रेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको

0: besar kalau Pak Ite kata kita nanti buat ada di bata kita tiga sih awal super terwakti tadi ni sudah buat ini proses soalan ini proses lalu asli kemudian ini proses kepercayaan buat pada diri standar anda di proses tu kepercayaan buat pada diri standar Pak Ite itu juga ni all ini sih jangan lagi buat pada sih kita lakukan tapi buat buat Pak Ite kata sahaja meeting mana jadi Oktober tu yo you tadi sih ini Oktober 14 bata Pak Ite kata sahaja bata ke itu izin baru dina video baru bayi dia sah, abu monsoon bayi gaman bayi, tapi ni idea waktu ni tanding bayi tu sah-sah saja helikopter bayi tu banyak perubahan orang kat taki, kerana itu tanding tanah taki sama banar orang sah.
1: साझा खबरमा अब खेल खबर नेपाली टी20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी टी20 आई अलराउन्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी20 आईसीसी खेलेको छैन।
2: सन्तोषी राहुल बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अपनाउनु पर्ने
3: नुवाकोटदेखि बेतरातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड त्यसै काहीँ खाल्डा खुल्डी माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
5: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
4: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
5: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
4: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
5: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
4: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
5: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
4: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकारभित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
5: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
4: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली
3: भएको हुनाले रसबाट नुवाकोट तर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
6: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ। तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्येश्वरी दुवाडी,
7: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सी जन्य पदार्थहरू, पिय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
6: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्येश्वरी दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वार पार गर्न जीप लाइनको यात्रा गर्नुभएकी छैन। जीप लाइनबाट वार पार गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
8: जीप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला। गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, सबै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट लिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला। सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, अब सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
6: गर्भवती, सुत्केरी, अपरेशन गरेका बिरामीलाई जीप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
9: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहभरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
2: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म, आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
10: समय बिताऊ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण शिक्षा संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
11: बाबुआमा गुमाएका अभिभावकबाट बिछोडिएका अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
10: बाल हेल्पलाइन 1098 बाल बालिका खोजतला समन्वय केन्द्र 104 राष्ट्रिय महिला आयोग 1145
11: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
9: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई। तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
13: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो। अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
9: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा। अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
13: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ?
9: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ। नत्र काम पाइँदैन, मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिल्यै लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक उपाय सोध्छन्।
2: भोटिकोसी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ़दै गएको छ। र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंग्रहुवा, ओकछुम्रा नाच। कार्यक्रम होइन मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
4: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
5: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
6: ऋषिक वेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म, संस्कृति, वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म। आयोजक श्री मल्लिका विद्यापीठ, गुरूकुल, टिकापुर, कैलाली।
7: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। एल्विस एल्विरा टेरसमा डिजाइनका सारी, सुट, कुर्ती, पलाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्विस एल्विरा ट्रेडर्स, टिकापुर एक, व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811637387।
7: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: सात साउन धामारोसन गाउँपालिका वडा नम्बर एक क्षेत्र नम्बर एक अछाम नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
8: विजयादशमी तथा शुभ दीपावली 2082 को पावन अवसर में अछाम टेलर्स सबै उपभोक्ता आफन्तजनहरूमा सुख शान्ति समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
9: आधुनिक डिजाइन का लेडीज जेन्ट्स सुट कोट पैंट नेपाली दौरा सुरुवाल सफारी सुट सिलाउनु का साथै स्वदेशी तथा विदेशी ब्रांड का रेडीमेड शर्ट पैंट दौरा सुरुवाल कोट पोशाकहरू सुपथ मूल्यमा पाइन्छ। सेवा गर्ने मौका दिनुहोला।
8: संचालक मीन बहादुर थनाल अछाम टेलर बलभद्र चोक टिकापुर फोन नम्बर 9855533333 र 9843223475।
10: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 8:45 सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार। सम्पूर्ण गजलीय मनमुटुहरूमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अङ्क लिएर म कार्यक्रम प्रस्तुता अलक्षेन्द्र लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikapurfm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु ललितपुरकी स्रष्टा गजलकार भीमा खनालज्यूको मुत्कारी मुसमन सालिम बहरमा रहेको यो गजल।

ललितपुरकी स्रष्टा गजलकार भीमा खनालज्यूलाई मुत्कारी मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछौ। काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालज्यूको मुद्दारिक मुसमन मर्जु बहरमा रहेको यो गजल

काठमाडौँका श्रेष्ठ गजलकार छत्रपति दाहजीलाई मुद्दारिकमा सम्म हजुर बनाएको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। सोलुखुम्बुका श्रेष्ठ गजलकार जेबी जिज्ञासजूको सगीर बहरमा रहेको यो गजल

0: सोलुखुम्बु श्रष्ट गजलकार जेबी जिज्ञासुजूलाई सगीर बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका श्रष्ट गजलकार कपिल किशोर घिमिरेज्यूको मुद्दारिक मुसुमन सालिम बहरमा रहेको यो गजल।
1: धन अधिक छैन तर खुब खुशी छन् कतै।

दाङका स्रष्टा गजलकार कपिल किशोर घिमिरेज्यूलाई मुद्दारिक मुसुमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। स्वर्ण पाठशालामा अभ्यास गरिएको काठमाडौँका स्रष्टा गजलकार अनुराग अरुणज्यूको मुद्दारिक मुसुमन सालिम बहरमा रहेको यो गजल।

काठमाडौँ का स्रष्टा गजलकार अनुराग अरूणज्यूलाई मुत्कारी बुसमन सालिम बहरमारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। झापाका स्रष्टा गजलकार राजेन्द्र ढुङ्गेलज्यूको मुजारे मुसमन अखरब बहरमारेको यो गजल।

झापाका श्रष्टा गजलकार राजेन्द्र ढुङ्गेलज्यूलाई मुजारे मुशमनक र बर्मा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पाँच खाल तीन काभ्रेका श्रष्टा गजलकार उत्तम शर्मा दर्शनज्यूको मुजारे मुशमनक र बर्मा रहेको यो गजल।

पाँचखाल तीन काभ्रेका स्रष्टा गणकार उत्तम शर्मा दर्शनजीलाई मजारी मुसा मनक्र भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। बाराका स्रष्टा गजलकार कुमार थापा उमेश गौरी गाउँलेजीको मुत्कारी मुसमन सालिम भरमा रहेको यो गजल।

बाराका स्रष्टा गजलकार कुमार थापा उमेश गौरीगाउँलेज्यूलाई मुत्काई बुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मधुबनको अन्तिम गजल प्रस्तुत गर्दैछौ। कन्काई नगरपालिका चार झापाका स्रष्टा गजलकार अशोक तिवारी प्रभातज्यूको मुत्काई बुसमन सालिम बहरमा रहेको यो गजल।

कनकाई नगरपालिका चार झापाका स्रष्टा गजलकार अशोक तिवारी प्रभाजीलाई मधकारी मुसुमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटवर्क काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारज्यूहरू ललितपुरकी स्रष्टा गजलकार भीमा खनाल, काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहाल, सोलुखुम्बुका स्रष्टा गजलकार जेबी जिज्ञासु, दाङका स्रष्टा गजलकार कपिल किशोर घिमिरे, काठमाडौँका स्रष्टा गजलकार अनुराग अरूण, झापाका स्रष्टा गजलकार राजेन्द्र ढुङ्गेल, पाँचकाल दिन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शन, बाराका स्रष्टा गजलकार कुमार थापा उमेश कौरीगाउँले र कन्काई नगरपालिका चार इलामका स्रष्टा गजलकार अशोक तिवारी प्रभाजीलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुबनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुबनबाट म कार्यक्रम प्रस्तुता अलक्ष्मी लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनुहुने प्राविधिक मित्र रत्नाजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी अभिभावक शिक्षक विद्यार्थी दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा प्रधानाध्यापक रघुनाथ उपाध्याय।
1: हिन्दू भगवान के महान पर्व बर्का दशैं ओ शुभ दीपावली 2083 साल के पावन अवसर में सम्पूर्ण ग्राहक वर्ग नेपाली दादू भैया ओ दीदी बहिना हुकर में हार्दिक मंगलमय शुभकामना व्यक्त करती रदगैया झोला उद्योग में तमान मेरके झोला सुपथ मूल्य में पा जाएत जस्ते स्कूल बैग कैरिंग बैग लगेज बैग फाइल बैग लगायत के तमान डिजाइन के बैग अर्डर करल अनुसार बना जाएत ओ पुरान बिगड़ल झोला मरमत कर जाएत एक चोट सेवा करना मौका जरूर देवी।
2: रदगैया झोला उद्योग मुनवर रोड टीकापुर कैलाली संचालक राम प्रसाद चौधरी।
3: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
4: प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट के कुरा भए नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
5: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो रेनफल सबै नै अलिकति बढी देखायो।
4: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
6: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौं बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अरामकोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा भन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास श्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोव सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
7: साझा पखमा पुनः स्वागत छ।
4: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
7: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा शान्ति सुरक्षा बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरू चाहिँ एकअर्कासँग लिंक हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै राखेका छौं र त्यो गर्दाखेरि चाहिँ एकअर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिलेकाहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्। त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ र त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
8: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
7: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
8: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
7: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरूङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौं। उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सकिनेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
4: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
9: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई र छुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवा को मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
10: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
9: पछिल्लो तस्विरहरू निहाली राख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
10: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
9: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
10: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोसी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
9: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकी तर्फ चाहिँ अलिक दुई तीनवटा एपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब एक एक घण्टाको अन्तरालमा तीनवटा बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
10: बाढीको भावको तीव्रता चाहिँ भोटेकोसी भन्दा कति कम थियो?
9: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुगाडसम्मको गति देखिन्छ। अब यता भोटेकोसीतर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
8: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोसी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदर मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसूनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
11: समग्रमा नर्मल जस्तै देखिएको छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै अब नर्मल भन्दा कम, कतै अलिकति बढी देखिया।
8: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
11: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
8: यो वर्ष ढिलो गरी भित्रिएको मनसून अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्दर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
11: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिया।
8: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
11: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाड़ी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
8: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
12: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन् रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
4: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
3: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
13: ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 को हार्दिक निमन्त्रणा। आदरणीय सज्जन वृन्द, वैदिक धर्म संस्कृति वेदाध्ययन तथा आध्यात्मिक चिन्तन प्रति श्रद्धा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई ऋषिकवेद पारायण महायज्ञको पावन अवसरमा गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। ऋषिकवेद पारायण महायज्ञ तथा वेदोपनिषद सप्ताह 2083 कार्तिक 13 गतेदेखि 19 गतेसम्म आयोजक श्री मल्लिका विद्यापीठ गुरूकुल टिकापुर कैलाली।
14: कामदार आवश्यकता सम्बन्धी सूचना।
15: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
14: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
13: नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरू सबैमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पुष्पाञ्जलि ब्यूटी पार्लरमा दशैं दीपावलीको अवसरमा 25% छूटको साथमा फेसमा क्लिनिङ, कस्मेटिक सामान, फेसियल, स्टेल, स्मुथिङ, बोटक्स, नेल ल्यासेर, सिम्पल मेकअपदेखि दुलही मेकअप र पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
16: पुष्पाञ्जलि ब्युटी पार्लर, जानकी गाउँपालिका 1, दुर्गौली, नाना बोटक्स खाने पानी अफिसको तल, सञ्चालक पुष्पा रेग्मी, फोन नम्बर 9848553।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ ₹600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टीकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
5: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर कैलाली।
0: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
7: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कार्यक्रमको थप आकर्षण थारू सांस्कृतिक सखिया नाच, लठौवा नाच, मुंगडौवा, ओकछुम्रा नाच। कार्यक्रम होइना मिति 2083 साल असोज 28 गते से 30 गते सम्म। कार्यक्रम स्थल श्री महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी गाउँपालिका 6 धर्मापुर। आयोजक जानकी गाउँपालिका कैलाली।
1: छिछी कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
5: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिन्दूहरूको महान पर्व बडा दशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना सहित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्ययन कृतक तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुरमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन संकाय बीबीएस तर्फका सबै अनिवार्य विषयहरू र शिक्षाशास्त्र संकाय बीएड तर्फ अंग्रेजी, नेपाली, जनसंख्या र स्वास्थ्य शिक्षा विषयमा नयाँ विद्यार्थी भर्ना जारी रहेको सहर्ष जानकारी गराउँदछौ।
0: कक्षा सञ्चालन कार्तिक 30 गते बिहान 6:45 बजेदेखि।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 091-560-949 र 98-584-20-949।
0: क्याम्पस प्रमुख वीरेन्द्र विद्या मन्दिर क्याम्पस टिकापुर कैलाली।
2: बडा दशैं तथा शुभ दीपावली 2083 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एसएआर आर्ट एण्ड फिल्म सेन्टरमा फोटोकपी, फोटो फ्रेम, छाप, विवाह कार्ड, मायाको चिनो, फ्ल्याग जस्ता विभिन्न प्रकारका ग्राफिक डिजाइनिङ र प्रिन्टिङ जस्ता सेवाहरू उपलब्ध गराइन्छ।
0: एसएआर आर्ट्स एण्ड फिल्म सेन्टर जानकी गाउँपालिका 1 दुर्गौली स्वास्थ्य चौकीको सिधा अगाडि। सञ्चालक राजेश चौधरी। फोन नम्बर 98-48-98-20-00।
3: ए बहिनी, यसपालिको दशैं तिहारमा राम्रो दौरा सुरुवाल लगाउन मन थियो, कहाँ पाइन्छ होला?
4: छ नि दाजु, हाम्रै टिकापुरमा ओम शान्ति द रेमन्ड सुट सप सेन्टर।
3: हो र बहिनी, त्यहाँ अरू के पाइन्छ?
4: त्यहाँ त दौरा सुरुवाल, कोट, सर्ट प्यान्ट, रेडीमेड दुल्हाको सेट, थान कपडा पनि पाइन्छ।
3: त्यसो भए आजै जानु पर्यो र दौरा सुरुवाल सिलाउनु पर्यो।
4: ओम शान्ति द रेमन्ड सुट सप सेन्टर, टिकापुर 1 धारा मार्गको चौबटोनेर। सञ्चालक रमेश परियार। सम्पर्क नम्बर 98-43-91-79-52।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
5: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
6: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
7: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
8: हाम्रो टिकापुर।
5: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
9: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको को श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713। बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: अनि दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर NS गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिनद्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा NS गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: NS गोल्ड सिल्भर उद्योग सुनचाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि, पोइजीआर मेडिकल भएको घर, सञ्चालक गणेश साहु, फोन नम्बर 9822।
3: विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक, क्याम्पस रोड, सञ्चालक मदन राज न्युपाने, सम्पर्क नम्बर 9848497984।
4: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: दमकल बिग्रेको सूचना। टिकापुर नगरपालिकाको दमकल बिग्रेर मर्मतको लागि धनगढ़ी लगिएको र मर्मत भएर नआउँदासम्म दमकलका सेवाहरू प्रदान गर्न टिकापुर नगरपालिका असक्षम रहेको सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँदछौ। टिकापुर नगरपालिका।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
2: अछाम जालपाडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
1: कर्मचारी आवश्यकता। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुरमा अनुभवी कर्मचारीहरूको आवश्यकता परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरिन्छ। आवश्यक पदहरू ल्याब टेक्निसियन अथवा ल्याब असिस्टेन्ट, माग पद संख्या 1, फार्मेसी सहायक, माग पद संख्या 1, एचए अथवा अहेब, माग पद संख्या 1। सम्पर्क 9848637585, 9815860464। महापार्वती मेडिकल तथा जोशीपुर पोलिक्लिनिक जोशीपुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9848357595।

0: तपाईं अहिले चर्चित संगीतकार सागर गृहको उत्कृष्ट संगीतमा चर्चित मोडल विमल अधिकारीको शब्द रचना भावना म्युजिक सोल्युसनको प्रस्तुतिमा सुन्दै हुनुहुन्छ। भावना म्युजिक सोल्युसन 98491 50 61।
1: हिन्दूहरूको महान पर्व विजयादशमी 2083 अवसरमा वृहत सांस्कृतिक कार्यक्रम।
2: अतिथि कलाकार
1: सम्राट खनाल, भोइस अफ किड्स सिजन 5 को फाइनलिस्ट
2: एल्विरा खड्का, कैलाली डान्सिङ स्टार फाइनलिस्ट
1: मानवी साउद, कैलाली डान्सिङ स्टार फाइनलिस्ट
2: संस्कृति थापा मगर, खप्टर डान्सिङ स्टार विजेता।
1: साथै विभिन्न विद्यालय, टोल विकास संस्था, क्लबहरूको सामूहिक नृत्य प्रतियोगिता, भाग्यशाली शिक्षा उपहार।
2: कार्यक्रम हुने मिति 2083 असोज 30 र 31 गते।
1: कार्यक्रम हुने स्थान शक्ति बस पार्क।
2: समय दिउँसो 12 बजेदेखि।
3: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्विस एल्विरा ट्रेडर्स टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98 11 67 38 87।
5: चाडपर्वको रमाइलो, आफन्तको भेटघाट अनि स्वादिष्ट परिकारको मिठो स्वादमा दशैंको खुशी होस् या दीपावलीको उमंग, परिवार र साथीभाइसँग रमाइलो गर्दै बिरियानी हाउसमा स्वादको मजा लिनुहोस्। बिरियानी हाउसमा स्पेशल हैदराबादी दम बिरियानी, इडली, डोसा, फ्राई राइस, मोमो, कम्बो बिरियानी, कम्बो सेट, उठ्वा, उदिन ओरा पाउनुका साथै दशैं र दीपावलीको विशेष अवसरमा चिकन रु 200, मटन 300 पाइन्छ।
1: साथै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा बिरियानी हाउस परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: बिरियानी हाउस टिकापुर 1 पुरानो बलभद्र चौक बुच्चर भएको लाइन, सञ्चालक सूर्य प्रकाश आचार्य, फोन नम्बर 97 47 82 73।
6: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी 1 आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
7: कफी रेडी।
8: वाउ, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेला सुन चाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस आफ्नै उद्योगद्वारा उत्पादित गरिने भएकाले होटल रेस्टुरेन्ट र खाजाका लागि सम्पर्क गर्नुहोला। स्थान सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली। संचालक नारायण तिमी सैना। सम्पर्क नम्बर 97 62 48 36 44।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा।
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
4: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
0: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
4: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
3: श्री राम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट, चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 98-48-43-34-56।
4: नेपालीहरूको महान चाड बडा दशैंले हामी सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गरोस्। तिहारले हाम्रो जीवनमा उज्यालो र उमङ्ग ल्याओस् भने छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र उत्तर प्रगति प्रदान गरोस् भन्दै 2083 बडा दशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: नवराज साउन्ड, रामारोशन गाउँपालिका, वडा नम्बर 1, क्षेत्र नम्बर 1, अछाम, नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: यति छिटो आमा बन्न लागेको त थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
8: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: नेपालको महान पर्व विजयादशमी तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिका सम्पूर्ण शेयर सदस्य नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथै उज्यालो बहुउद्देश्य सहकारी संस्था शक्तिले गुणस्तरीय मलखाद बिउ बिजन बिक्री वितरण गर्नुका साथै ट्र्याक्टरद्वारा धान गहुँ मकै थ्रेसिङ खेत जोताई बिउ छर्ने काम धान गहुँ काट्नलाई कम्बाइन हार्वेस्टर सेवा प्रदान गरी कृषि कार्यमा लाग्ने लागत खर्च घटाई आमदानी बढ़ाउने काममा पनि सघाइरहेको जानकारी गराउँदछौ।
0: यो मौकाको फाइदा उठाउन हुन पनि सम्पूर्ण कृषकहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: अध्यक्ष प्राङ्कुश चौधरी, व्यवस्थापक रामकृष्ण चौधरी एवं सम्पूर्ण उज्यालो बहुउद्देश्य सहकारी संस्था परिवार टिकापुर छ शक्ति कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त? यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
7: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
11: अहिले परमात्मा कृष्णबाट विविध प्रकारको खेल प्रयोजन। अब त्यस अवस्थाका बीचमा लौ जब अब बाबु कृष्ण तिमी त मरेका छोरा पनि गुरु बाबुका ल्याइदिन सक्यौ रे, चाँडो ल्याइदेऊ भनिकन आज्ञा गर्दा मरेका 6 वटा दाजु ल्याउनका लागि भगवान सवारी हुनुभयो। बुबा मुमाको वचनलाई मानेर सवारी हुनुभयो। खोज्दा कहीँ पाउनु भएन, आखिरीमा गएर सोद्धाखेरिमा रहेछ कहाँ त भन्ने सम्बन्धमा राजा बलिको दरबारमा। ल ठिकै छ भनिकन बलि राजाका दरबारमा पुगेर मरेका 6 वटा दाजुहरू ल्याएर परमात्माले बुझाइदिनु भयो। बलि राजाले सम्मान गरी बक्सियो। अनि राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले बडा प्रेम पूर्वक आज्ञा गरेर सारा इच्छा सिद्धि गराई बक्सियो। यही अवस्थामा सबले विन्ती गरे अनि छवटा छोरा तीन, सातौ बलराम, आठौ गर्भ भगवान कृष्ण, नौ गर्भ तपाईको बजै सुभद्रा भन्दा हाम्रो बाजेलाई हाम्रो बजैले कसरी विवाह गर्नुभयो भनेर नातिले सोध्नु भयो। अब बाजे बजैको विवाह प्रकरण सोधा भन्दछु, सुन्नुहोस् महाराज। अब एउटा के छ भन्नुहोला भनेदेखि सोधिसकेपछि भन्नु पर्ने र बाजे र बजैको विवाह सम्बन्धी नातिले सोद्धाखेरि एक दिन कृष्ण भगवानसँग जब बुबाले सोध्नुभयो हाम्रो आठवटा छोरा एउटै छोरी कलाई दिने भनेर यस किसिमबाट आज्ञा गर्नुभयो, आठ भाइ छोरा हाम्रो साथमा एउटी छोरी, आठ भाइ छोरा हाम्रो साथमा एउटी छोरी कसलाई दिने भन्नुहुन्छ।

महाराज परीक्षित यसै प्रसंगमा कसलाई दिने भन्नुहुन्छ भनेर भनिरहेको बेलामा स्वयं भगवान परमात्मा श्री हरि जगतका नारायणले आज्ञा गर्नुभयो, अब कसलाई दिने दाई भन्दाखेरिमा दाजु बलरामले भन्नुभयो दुर्योधनलाई दिम बहिनी भन्नुभयो, दुर्योधनलाई देख्नै नसक्ने भगवान कसरी ल जो भयो भयो अब यसो गर्नु पर्यो भनेर लजाओस् अर्जुनका पासमा परमात्मा पुग्नुभयो। अर्जुनले विन्ती गर्नुभयो भगवान आज दर्शन पाएँ जंगलमा मैले त्रिदण्डी भएर बसे भन्दा बाबु अहिले तिमी सरासर जाऊ, अब तिमीलाई म एउटा कुरा भन्छु तिमी मेरो घरमा बसिया दिने एक दिन हाँसिया थियौ नि किन हाँसे भन्नुभयो अर्जुनलाई भगवानले हजुरलाई देखेर भने होइन मलाई देखेर मेरो बहिनीलाई देखेर हाँसेको मेरो बहिनीको र तिम्रो छ छाँटकाँट मलाई थाहा छ यहाँ नभनेर पो त मैले यसै कारणले अब के गर्ने त मेरो बहिनीलाई अहिले भर्खरै दिनका लागि तयारी भएका छन् दुर्योधन महाराजलाई दाजु बलरामले आज तिमी हरण गर्न जाऊ भन्नुभयो प्रभु मलाई त हजुरको बहिनी अन्त दिन्छन् कि भन्ने डरले थरर भन्न नसके पोत परमात्मा म त लगन नसकन आजै जान्छु जेसुकी होस् भनेर अर्जुन जानुभयो। याद वंशको बीचमा बसेकी दुर्धव सुभद्रा मैया साहेबलाई चपक्कै च्यापेर दुर्धव अर्जुनले दौडाउनु भयो लग्यो लग्यो लग्यो लग्यो बहिनी लग्यो अर्जुनले डाकाले बहिनी लग्यो हाकार पर्यो बहिनी चाहिँ लौन लौ फर्का भनेको बहिनी चाहिँ यता बल गरिदिए पो हुन्छ उतै बल गरिदिएपछि कि मर्न हुँदो रहेछ बहिनी चाहिँ लौ दाई हजुर भेटाउन आँटे जाम्न दगुरुम भनेपछि अघि मर्न हुँदैन बहिनी चाहिँ गुहार गुहार भनिदिए पो बहिनी चाहिँ उहाँ कहिले बाटो लामोला भएर बसिरहेथ्यो त्यस्तो भएर अनि के र त्यसै कारणले लो अचम्म पर्यो के गर्ने मेरो परमात्मा भन्दा अनि अर्जुनजीलाई मारिदिन्छु भनिकन हातमा धनुर्बाण भिरेर दुई अक्षौणी सैनिकको साथमा अर्जुनजीलाई मार्न भनेर जानुभयो बलरामजी हलो र मुसल लिएर चारैपट्टिबाट सैनिकले बेरेका अर्जुनजी बीच बाटोमा गएर बस्नुभयो लड्न पर्यो लडिदिन्छु भनेर तर त्यसै बेलामा महाराज डर लाग्दो प्रकारका सशस्त्र सैनिकहरूले आएको देखेर कृष्ण भगवान आगो रूपी बलरामबाट खर रूपी अर्जुनलाई बचाउन पानी भनेर सवारी हुनुभयो। दाई टाढै कि भन्दा तिम्रो मन परिहाले बहिनी लग्यो भने कसले ल अर्जुन डाकाले अब यस डाकालाई मारिदिन्छु भनेर जान लागेको भन्दा जान हुँदैन दाई मैले भनेको वचन मानि बक्सन्छ भनेदेखि जसको त्यसैले लग्यो मामाको छोरी फुपूको छोराले लग्यो एउटा कुरा त्यो पनि राम्रै भयो। दोस्रो कुरा के भयो भनेदेखि दाइजै दिन परेन बुढा त्यहाँभन्दा रमाइलो के हुन्छ कति यहाँ त छोरीले कुरा नबुझिदिएर पो त फुत्त गइदियो भने त्यहाँभन्दा ठुलो दसैँ कहिले आउँछ र यहाँ त अब छोरी कुरा बुझ्दिनँ बाउले गलत त्यो पनि भएन अब त्यहाँ भएर पो ककर गएर भन्नु पर्यो त दाई छोडिदिनुहोस् बडा आनन्द भयो दाई छोडिदिनुहोस् भयो। फेरि अर्को कुरा के बिन्ती गर्छु भनेदेखि दाई यो जब विवाह भन्ने सम्बन्धी विषयका लागि अघिल्लो जन्मको संस्कार नभइकन नमिल्ने हुनाको कारणले पुनर् धनम पुनर्विद्या पुनर्गृहम पुनम पत्नी यस्तो प्रकारले अघिल्लो जन्मको संस्कारले पाइन्छ भनिया छ त्यसै कारणले यो हामीले चाहेर हुने होइन जो हो उसैलाई हो छोडिदिनुहोस् भनेर अर्जुन रूपी खरलाई आगो रूपी बलरामबाट पानी रूपी कृष्णले बचाइदिनु भयो। खर रूपी अर्जुन थिए बलराम आगो खर रूपी अर्जुन थिए बलराम आगो पानी रूपी श्री कृष्ण।

0: यसरी भगवानले विवाह सम्बन्धी प्रकरण समाप्ति गराइबक्स्यो र अनि त्यसपछिबाट अर्जुनजीको र जब भगवान कृष्णको वैमनस्यता माने बलरामको वैमनस्यता थियो तर अन्तिममा पाँच सात महिना पछाडि दाजुको मन ठिक्क भएला भगवान कृष्णले दाईलाई सोध्नुभयो ए दाई भन्नुभयो हजुर बाबु कृष्ण भने बलरामले हाम्रो बहिनी त्यो अर्जुनी चोरले लयो है भन्नु लयो चोरले भन्नुभयो ए दाई मैले भालुको छोरी बिहा गर्दाखेरि सेमन्तक मणिको दाइजो पाएको तर हाम्रो बहिनी लाँदा त्यसले केही दाइजै नपाउनु यो त इज्जत गर्ने दाई भन्नुभयो के गर्ने त भन्दा सम्पत्ति पठाइदिउँ भनेर गाडाका गाडा सम्पत्ति पछाडि पठाइदिनु भयो यसै कारणले कसैकी बहिनी कसैसँग गई कसैकी छोरी कसैसँग गई भने गामले होको नउठ्नु पछि त्यसका ज्वाइँ छोरा छोरी सासू ससुरा लपक्कै टपक्कै कहीँ नभएको रहेछन् धन्नको ज्वाइँ रहेछन् भन्न थाल्छे त्यो आमा चाहिँ झन् भोलिपल्टै कर्स कर्सै जान्छे त्यसो सँगै मुखहरू लाउन देखाइदियो भन्दै अनि के गर्ने त्यसै कारणले ल भयो भनेर यस कारणले सारा कार्य पूर्ण भयो राजा परीक्षित हुने अर्जुनकी पत्नी सुभद्राका घरबाट अभिमन्युको जन्म अभिमन्युकी पत्नी उत्तराको घरबाट महाराज परीक्षित हजुरको जन्म हजुर सात दिनका दिनमा भोलि स्वर्गारोहण हुँदै हुनुहुन्छ संसार यस्तै हो भनेर बौलासा राजा र श्रुतदेव नाम गरेको ब्राह्मणलाई जनकपुर धाममा परमात्माले त्यही दिन दर्शन भेट पनि बक्स्यो भन्ने सम्मको कथा
1: यसो
0: महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो अब वेद स्तुति निर्गुण अवलम्बन प्रकरण वेदले के बताएको छ भन्दाखेरिमा वेदले बताएको छ खम ब्रह्म ईश्वर एउटा हो एकदेखि छैन हो भन्दा हो कसरी जस्तै अब सुनको ढिकालाई तपाईँ मूल्याङ्कन गर्नुहोस् एउटा सुनको ढिकाको धेरै गहना बन्छ तर त्यो सम्पूर्ण सुनको ढिका गहना धेरै फेरि लिएर कट्ठा बनाउँदा एक फेरि धेरै फेरि कट्ठा बनाउँदा एक यसै कारणले एको अहम बहु श्यामा बहु श्यामा एको अहम अद्वैत द्वैताद्वैत अनिभाव अद्वैत यही प्रकारको व्यवहार हुने हुनाको कारणले वेदले के बताएको छ भन्ने सम्बन्धमा वेदले ईश्वर एउटा हो एकदेखि ईश्वर छैन धेरै किन मानिएको त भन्दा यो त व्यावहारिक पक्ष हो यसै कारणबाट व्यावहारिक पक्षको लागि धेरै मानिएको हो पारमार्थ पक्षको लागि एकदेखि अर्को मान्नुपर्ने जरूरत छैन महाराज परीक्षित पारमार्थमा एक व्यावहारिकतामा धेरै राजा परीक्षितका प्रति सुखदेव स्वामीले बडा प्रेम प्रभु भगवानको अत्यन्त प्रेमले भरिएको गाथा ज्ञान गरिबक्स्यो लौ त राजन परीक्षित अब वेदले बताएको छ जय जय सरस्वती जय सावित्री जय जय सरस्वती जय सावित्री जय जय वेद

0: महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो, लौ त सौनकादी ईश्वर एक बेरले यही कुरा बतायो, अब कैवल्य भक्ति के बाट हुन्छ भन्ने विषयमा छलफल गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जे बोले श्रीमद् भागवत महापुराणको।
0: सो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्दको 88 अध्यायमा राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। यसै सन्दर्भको बीचमा लौ त सरकार, भगवान कृष्णले धेरै प्रकारको लीला पराक्रम आज्ञा गरिबक्सेपछि कैवल्य भक्ति कसको हुन्छ भन्दा एउटा वृकासुर नाम गरेको दानव रहेछ, हिरण्याक्षको नाति शकुनीको छोरो, त्यसले शिवजीको उपासना गरेछ, जसको शिरमा हात राख्छु त्यो वर्षमा खरानी होस् भनेर माग्यो, तथास्तु भनेर शिवजीले दिनुभयो, आखिरमा कोही पाएन तर शिवजीलाई नै जाइ लाग्यो। भगवान शंकर, तपाईँले दिनुभएको वरदान मैले पाएँ, तर अहिले मैले कसैको परीक्षा गर्न पाइन भनेर हात छडाएपछि शिवजी भाग्नुभयो। पछि जब पार्वतीलाई लैजाने कोशिशमा दौड़ायो शिवजीलाई, अनि भगवान कृष्णले बाट बटु बालक बनेर आज्ञा गर्नुभयो, महाराज शिवजीले दिएको वरदान लाग्दैन, त्यो त प्रेतात्मा समानको हो, दक्ष प्रजापतिको श्रापले त्यसले दिएको श्राप लाग्दैन, वरदान लाग्दैन, मलाई पनि त्यही वरदान दिएको, अहिले मेरो शिरमा मै हात राख्छु, मलाई केही हुँदैन, तपाईँ पनि आफ्नो शिरमा हात राख्नुहोस् त केही हुँदैन भन्दा मेरो बाबु पक्कै हो क्यारे भनेर शिरमा हात राखेको थियो, वृकासुरले त्यही भस्म खरानी भयो। सुन्नुभयो महाराज, कृष्णले हेरिरहनु भएको रहेछ शिवजीले, भगवान धन्नै मारेन मलाई मात्रै होइन बुढी लानी सुरु गर्यो, कैवल्य भक्ति यस्तो हुँदो रहेछ, हजुरका भक्त सदैव सानो रहन्छन् पछि मुक्ति, अरूका भक्त मातिन्छन् आफैलाई जाय लाग्छन्, यो कुरा सत्य रहेछ, मेरो परमात्मा भनेर निर्णय गरिबक्सु र कृष्णको तुति बिन्ती आज्ञा गरिबक्सु। शिवजीले हे कृष्ण, तिमीले रक्षा गर्यौ र पु के चल हुन्थ्यो न

भगवान कृष्ण भगवान परमात्मा ले रक्षा कर रखो नौ प्रज्ञान जानी थी बना लागू भोर इन्हीं का दर्शन तान को बारे में राजा परीक्षित लाई सुखदेव स्वामी ने बड़ो प्रमाणित करना कराई हमने समन को कथा है सद्या बाट महाराज परीक्षित लाई सुखदेव स्वामी ने आज्ञा कर सुन का दृष्टि प्रणाली अब तपाई के सुन्न चाहूँ अब श्रीमद भागवत महापुराण अंतर्गत जब कैवल्य भक्ति को बारे में एक दिन भृगु नाम गरिएका ऋषिले ब्रह्मा विष्णु महेश्वर में को ठूलो भनेर परिचय गर्नका लागि जाँदा त्यसमध्येमा ब्रह्मा को अगाड़ी उभिनु भो वहां वास्तै गर्नु भएन नडौदिएको खण्डमा ब्रह्मास्त्र प्रहार गर्न आँट्नु भो शिवजी को अगाड़ी उभिनु भो भाई आयो ढोक दिएन भनेर उनलाई पनि जाई लाग्नु भो अनि विष्णु भगवान प्रभु को पास में गात लक्ष्मी को काखपल्टा में विष्णु सुत्री रहनु भएको रहेछ जगत का मालिक कहिले समान न ब्यौजनी हो ब्यौजनी हो हान्नु भएछ लाताले पड़काई दिनु भो लाताले पड़काई सके गएर जाम में लाताले कान में पड़काई सके छाती में लात पड़काई सके झुरुक्क उठेर भगवान परमात्मा परमेश्वर अ म कसो गर्ने भन्दै बड़ो संकट में परेका प्रार्थना गर्न लाग्नु भो आहा यो वज्र जस्तो कठोर छाती महा सुको मलाई दुई पा उठो कि दामा कहाँ सम्मन को आज बाधा भयो हो तथा पिक्षेमा राख्नु हो भो सज्य भो हेर्नुहोस् बाहुन को छाती में बाहुन ने लाताले अन्न विष्णु भगवान ने घोड़ा सुमसुमै दिएर त्यस्तो हाम्रो खलक अहिले हाल तेर पछर लाउँदैन न कोही र त्यसै कारणले हैन लाइरहेछ पूजा गरिरहेछ भन्ने होला नि है हो त र त्यसै कारणले यदि भइसकेपछि बडा सम्मान सत्संग त्यति विनती गर्नुभयो र भगवान नारायण वासुदेवको प्रार्थना भयो अरूले नढोइदिएको खण्डमा लात ठण्डे उठाए उहाँलाई लाताले हान्दाखेरिमा पाउ सुमसुमाउनु भयो जो सहनशील त्यही ठूलो भएको कारणले नारायण हरिको आत्मा अमर यस किसिमबाट प्रभु नारायण नै विशेषता हो यस कारणबाट महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अनि त्यसदेखि द्वारिकावासी ब्राह्मणका छोरा जन्मने मर्ने नौ भाई मरिसके आठ भाई मरिसकेछन् कृष्णलाई उजुर गर्न भनेर बाहुन बुढा गएका अर्जुनले म बचाइदिन्छु बचाउन सकिनँ भनेदेखि अग्निकुण्डमा हाम फाल्छु किरण कृष्णलाई जब यति सानो कुरालाई दुःख दिने भनिदिनु भएछ लौ त भनेर बाबा बाहुन बुढो घर गए गइसकेपछि मेरो महाराज श्रीमतीलाई सोधे पत्नी तिमीले पाउने बच्चा पाउने कहिले हो भन्न थाल्यो जहिले सुक्यो अस्त बुढो के सोध्न थाल्यो के सोध्न थाल्यो याद त हाम्रो बुढो त अनि त्यसदेखि पछाडिबाट आखिरीमा ल ठिकै छ भनेर यस्ता प्रभावबाट बडा प्रेमका साथमा कामना भयो अनि त्यति भइसकेपछि शास्त्रोक्त पद्धतिको आधारमा शरीर मन वचन कर्म इत्यादि सारालेले कर्म गरे र भगवानको प्रार्थना भयो ध्यान भयो मनन भयो कीर्तन भयो अनि त्यसदेखि पछाडि बडा आनन्दमय कोषमा बसेर परमात्माको प्रगतिको पथमा लम्केर लिएर गएर आखिरमा द्वारिकावासी ब्राह्मणका नौ भाइ छोरा मध्येमा कान्छो छोरो पाउने बेलामा चारैपट्टिबाट सैनिकले बेरेको एकदम डरलाग्दो पिँजडा बनाएर ती भित्र सुत्केरी हुने आमालाई राखेर रा, कुन बाटो काल आउँदो रहेछ पड्काएर मारिदिन्छु भनेर बाण ताकेर बसिया थिए अरू दिन त एक दुई दिन त बत्यो त्यो दिन त चिया गरिएको थियो भुत्तोकै मरिहाल्यो धिक्कार अर्जुन धिक्कार गाण्डीव धिक्कार तिम्रो विचार त्यो बच्चा तुरन्तै बचाऊ कि अग्निकुण्डमा हामफाला भन्दा ल बर्बाद पर्यो भनेर बडा समस्यागत कुरोलाई विचार गरेर अग्निकुण्डमा हाम फाल्नुलाई तयारी हुनुभएको थियो मेरो समाराज अग्निकुण्डमा तयारी भएको बेलामा भगवान कृष्णले हुन्छ जब पख म बचाउँछु भनेर सरासर गएर साथी दिप खोज्नु भयो पाउनु भएर नारायणका आश्रममा पुगिसकेपछि बल्ल द्वारिका वासी ब्राह्मणका नौ भाइ छोरालाई लिएर आउनुभयो र कृष्ण अर्जुन पृथ्वीको भार सारा हरण भयो अब तिमीहरू आऊ भन्ने भगवानबाट हुकुम भएको कारणले तिनीलाई परमात्माले लिएर आउने काम गरिबक्सु सुन्नुभयो महाराज परीक्षित सबै काम प्रभुबाट हुँदो रहेछ भन्ने अर्जुनले पत्ता लगाउनु भयो नारायण नारायण भजपराणी नारायण नारायण भजपराणी यो जीवन मरे पछि हुन्छ।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091560641, मोबाइल नम्बर 98432।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
5: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083/85 टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
5: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
6: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
5: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
6: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
5: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
6: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
5: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
6: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
5: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
1: महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। पवनदेव इन्टरप्राइजेजमा दशैंका लागि लेडिज सुट, कुर्ती सुरुवाल, सरारा सेट, सिम्पल सेट रहेको छ। साथै जेन्ट्सहरूका लागि कुर्ता पैजामा सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54 सञ्चालक पवनदेवी टिमेन्सेना सम्पर्क नम्बर 9848500227 र 9848500952
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज